0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: वायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्रको सम्मेलन कोप 31 सहभागी हुन टर्किएका राष्ट्रपति रेसेप तैयब एर्डोगानले औपचारिक निमन्त्रणा पठाउनु भएको छ। कोप 31 सम्मेलन आगामी नोभेम्बर 9 30 तारिकसम्म टर्कीको अन्ताल्यामा आयोजना हुने कार्यसूची रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले प्रधानमन्त्री शाहलाई आएको निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाइएको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन कोप 31 लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट भने अत्यधिक जोखिममा परेको उल्लेख गर्नुहुँदै जलवायु न्यायको मुद्दालाई नेपालले अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउने बताउनुभयो। आगामी कार्तिक 23 मङ्सिर 4 टर्कीमा सम्मेलन आयोजना हुँदैछ। रोल्पाको थवाङ गाउँपालिका 5 उवा स्थित कोटल 12 गाउँमा पहिरोले घर तथा गोठ पुरिँदा 2 मृत्यु भएको छ भने 2 गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गए राति अविरल वर्षासँगै माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घरसहित करिब 6 घर र गोठ पुरेको छ। पहिरोमा परि थवाङ गाउँपालिका 5 निवासी अन्दाजी 18 शान्ति पुन मगर र 60 कमल बहादुर पुन मगरको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। उनीहरूको तत्काल उद्धार गर्न अप्ठ्यारो परेको पनि प्रहरीले जनाएको छ। पहिरोमा 22 हिमाल पुन मगर र 25 सञ्जय घरती मगर गम्भीर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीले उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याएका छन्। पहिरोमा थप मानिसहरू पुरिएका वा घाइते भएको हुन सक्ने आशंकामा खोजी र उद्धारको कार्य जारी राखिएको प्रहरीले जनाएको छ। छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका 1 बाङ्गीरह नजिकै भेरी नदीमा हिजो जीप खस्दा 2 बेपत्ता भएका छन्। बालुवा सङ्ग्रीबाट सल्ली बजार जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब 20 तल भेरी नदीमा खसेर जीपसहित 2 बेपत्ता भएका र 2 घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। बेपत्ता हुनेमा जीपका चालक दाङका 23 हेमराज विशी र सल्यानको सिद्धकुमा गाउँपालिका 4 23 भीमबहादुर राणा रहेको प्रहरीले जनाएको छ। जीपमा बनगाड कुपिन्डे नगरपालिका 1 आँपखोलीका 29 प्रेम विक र 21

0: वर्षीय खुमलाल बुढाथोकी समेत रहेका र पौडी खेलेर बाहिर निस्किएका उनीहरू घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। मुलुकमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा हिजो दर्ता गरिएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण चरम दुरूपयोग भइरहेको उल्लेख गरिएको छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकीटको दान संकलन भण्डारण प्रयोग आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा उक्त प्रविधिबाट जन्मने बालबालिकाको अधिकार गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख गरिएको छ। राष्ट्रिय सभाका सांसद मदन कुमारी शाह गरिमा प्रस्तावक र सांसदहरू कमला देवी पन्त झकु प्रसाद सुवेदी र प्रेम प्रसाद दङ्गाल लगायतले समर्थन गर्नुभएको संकल्प प्रस्तावमा आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने जस्ता आपराधिक र व्यापारिक कार्यहरू भइरहेको उल्लेख गरिएको छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन गर्न माग गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकारले युवाको विश्वासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्री खनालले युवा अनुसन्धाताहरूलाई बदलिदो अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै मुलुकको कूटनीतिक अभ्यास र नीति निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो। उहाँले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन अनुसन्धान र प्रमाणमा आधारित विश्लेषण एवं सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। परराष्ट्र मन्त्री खनालले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसबाट नीति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सरकारले सरकारी कार्यबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा र त्यसको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक फरक निवेदन ढाँचा भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र सेवाग्राही मैत्री तथा सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। मार्गदर्शन अनुसार संघ प्रदेश र स्थानीय तहका सबै सरकारी एवं सार्वजनिक निकायले आफूले प्रदान गर्ने प्रत्येक सार्वजनिक सेवाका लागि आवश्यक निवेदनको छुट्टा छुट्टै ढाँचा तयार गरी लागू गर्नुपर्नेछ। निवेदनको ढाँचा सरल स्पष्ट र नेपाली भाषामा तथा आवश्यकता अनुसार अङ्ग्रेजी भाषा समेत तयार गर्नुपर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। निवेदनको ढाँचामा सेवा प्रदान गर्ने कार्यालयको नाम, निवेदकको विवरण, माग गरिएको सेवा, आवश्यक सो घोषणा, मिति, निवेदकको हस्ताक्षर, संकलन गर्नुपर्ने कागजातको सूची तथा कार्यालय प्रयोजनका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। मार्गदर्शन लागू भएको मितिले 7 दिनभित्र प्रत्येक सरकारी कार्यालयले कार्यालयबाट प्रभाव हुने प्रत्येक सेवाको सूची तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि प्रत्येक सेवाका लागि निवेदनको ढाँचा तयार गरी कार्यालय प्रमुखबाट स्वीकृत गराउनु पर्नेछ। स्वीकृत ढाँचा कार्यालयको सूचना पार्टी एवं वेबसाइटमा प्रकाशन गर्नुका साथै सेवाग्राहीलाई निशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बद्ध निकायलाई निर्देश पनि गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको निर्देशनपछि बाजुराको धार्मिक एवं पर्यटकीय स्थल बढी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टर मार्फत संचार उपकरण एवं आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थल मार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सामग्री बढी मालिका पुर्याइएको हो। मन्त्री तिमिल सिन्हाले साउन 8 गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाल सुधार गृहमा बालबालिकाको अधिकार संरक्षण पुनस्थापना र बाल न्याय प्रणालीको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा मन्त्री बादीले क्षमताभन्दा बढी बालबालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ गरी सुधारमुखी न्याय र संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमन सम्बन्धी छलफलमा अवैध रूपमा विदेश लगिएका तथा हराएका बालबालिकाको खोजी, पुनस्थापना र पारिवारिक पुनर्मिलन प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। मन्त्री वादीले लागू औषधको नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बालबालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, सिप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गरिने बताउनुभयो। सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीडित महिलाहरूको सुरक्षा र पुनस्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्ने त्यसक्रममा सुझाव दिनुभयो। यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्मदर्तामा देखिएका कानूनी समस्या समाधान गर्न पनि सांसदहरूले सरकारलाई सुझाव दिनुभयो। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न तथा कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको हिजो बसेको बैठकले विदेशमा रहेकाहरूको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका सम्बन्धमा अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा कानून, न्याय तथा संसदीय मामिला, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी एवं विश्वसनीय बनाउनु गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको निर्वाचन आयोगले जनाएको छ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्युरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। दुवै समितिले कार्य प्रारम्भ गरेको मितिले 30 दिन कार्य दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले अब तयार गरिने विधेयकको मस्यौदाका सम्बन्धमा विज्ञता भएका व्यक्तिबाट मस्यौदा गर्ने व्यवस्था मिलाइने बताउनु भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा उहाँले अब ल्याउने विधेयकको मस्यौदा गर्न विषय विज्ञलाई काम लगाइने बताउनुभयो। सफा र हरियाली शहरका रूपमा परिचित बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले शून्य फोहोर अभियान सञ्चालन गरेको छ। हेटौँडा संवाददाता विश्वराम अधिकारीको यो रिपोर्ट।
1: उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर, विद्यालय, कार्यालय र समुदाय स्तरमै जिरो वेस्ट अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्थालाई कडाईका साथ लागू गर्दै समुदाय स्तरबाटै सफल बनाइने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले बताउनु भयो।
2: फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास गराउने र अभियान मार्फत सफाई गर्छौँ र त्योभन्दा पछि यहाँका टोल विकास संस्थाहरू, स्थानीय संघ संस्थाहरू नागरिकहरूलाई फोहोर आफै सफा गर्नुपर्छ र फोहोरलाई सकेसम्म घरबाटै कम निकालौँ र सेग्रिगेसन गरौँ भन्ने कुरा हामीले सन्देश प्रवाह गरिरहेका छौँ।
1: उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा यहाँका सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको पनि एकबद्धता रहेको छ। उपमहानगरपालिकाको सरसफाई अभियानमा लाग्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडाको पहिचान नै सरसफाई र हरियाली भएको भन्दै यसलाई सफल बनाउन पूर्ण समर्थन रहने बताउनु भयो।
3: गरेको निर्णयलाई जिल्ला कार्यालयले सबै कार्य प्रमुख मार्फत यसलाई हामीले सम्प्रेषित गरेका छौँ। टोल, गल्ली, चोक सबै ठाउँ सफा सुधार गर्नुपर्छ र हेटौँडामा फोहोर हावामा पाइँदैन।
1: अभियानकी नेतृत्वकर्ता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सरसफाईलाई नागरिकको दैनिकी र संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको छ।
4: हामी 2083 पर्यटन वर्ष घोषणा गर्दैछौँ, यसको पूर्व सन्ध्यामा सरसफाई अभियानमा हामी लागेका छौँ। हेटौँडा उपमहानगरपालिका जसरी सरसफाईमा र हरियालीमा चिनिन्छ त्यसैलाई अझ सभ्यताको रूपमा हामी विकास गर्दैछौँ।
1: उपमहानगरपालिकाले अभियान सफल पार्न 40 माइक्रोन भन्दा पातला प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ भने उत्कृष्ट टोललाई सम्मान गर्ने र विद्यालय स्तरमै सरसफाई संस्कार विकास गर्ने योजना समेत बनाएको छ। यो कदमले हेटौँडालाई अझ सफा र पर्यटकीय आकर्षणको केन्द्र बनाउने विश्वास समेत गरिएको छ। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
0: गत वर्ष भाद्र 23 र 24 घटनामा घाइते भई स्वास्थ्य उपचारका लागि लामो समयदेखि विदेशमा रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदै हुनुहुन्छ। नेपाली काँग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले पूर्व प्रधानमन्त्री देउवाको आज मध्याहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने जानकारी दिनुभयो। नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि चल्नेछ। आज दिउँसो 12:30 केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको काँग्रेसले जनाएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेस तर्फका चारजना मन्त्री र एक राज्य मन्त्रीले हिजो मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष सामूहिक राजीनामा दिनुभएको छ। नेपाली काँग्रेसका तर्फबाट सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरी र भौतिक विकास राज्य मन्त्री शोभा चेम्जोङले हिजो राजीनामा दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 2082-83 72% उजुरी फर्स्युट गरेको जनाएको छ। स्थापनाको 25 वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो पेश गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2082-83 प्राप्त 2137 उजुरी र आर्थिक वर्ष 2081-82 सरिआएका 429 उजुरी गरी 2566 उजुरी मध्ये 1854 अर्थात् 72% उजुरी फर्स्युट भएको जनाएको छ। केन्द्रले भ्रष्टाचार जन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण तथा भ्रष्टाचार विरूद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले भ्रष्टाचार तथा अनियमितता सम्बन्धी प्राप्त सूचनाको छानबिन तथा उजुरी फर्स्युटलाई प्राथमिकताका साथ गर्दै आएको जनाएको छ। केन्द्रले सेवा प्रभावमा सुधार ल्याउन सार्वजनिक सेवा सन्तुष्टि मापन फारमको क्युआर कोड पनि सञ्चालनमा ल्याएको त्यस क्रममा जानकारी दिएको छ। प्रहरीले जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दान बहादुर थापाले दिनुभएको जानकारी अनुसार हिजो साँझ ललितपुरको कुसुन्तीबाट उहाँलाई पक्राउ गरिएको हो। वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा उहाँ विरुद्ध जाहेरी दर्ता भएपछि अदालतबाट अनुमति लिएर पक्राउ गरिएको र आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। विभिन्न 10 सहकारी संस्थाका 197 बचतकर्ताले रकम फिर्ता पाएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जनाएको छ। भोजपुरको पौवादुङमा र हथुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलीब्रिज निर्माणको काम अघि बढाइएको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
5: भोजपुरको पौवादुङमा र हथुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलाको फतेपुर दोभानमा मोटरेबल बेलीब्रिज जडान हुने भएको छ। स्थानीय नागरिकको आवाजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अघि बढाइएको हो। बोलपत्र आह्वान भएर निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन्। पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज जेटीले 2,61,48,835 रुपियाँ लागतमा बेलीब्रिज जडान गर्न लागि बताउनुभयो। वर्षातले पानीको बहाव बढेका कारण भदौ पहिलो सातादेखि निर्माण कार्य सुरु गरी निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ।
6: निर्माणको लागि हामीले ठेका आह्वान गरेका थियौँ। स्वयं रूप सो ठेका रथ कन्स्ट्रक्सन उदयपुरले पारेको छ। ठेका चाहिँ हामीले 2083 साल 4 गते एग्रिमेन्ट गरियो र त्यसको कन्ट्राक्ट एमाउन्ट सम्झौताहरूको 2,61,48,000 रहेको छ। यो बेलीब्रिज सम्पन्न गर्ने लक्ष्य
5: पुल निर्माणको जिम्मा राउत कन्स्ट्रक्सन उदयपुरले लिएको छ। गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अघि बढिरहेको उल्लेख गर्दै अहिले मोटरेबल बेलीब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। धेरै समयको मेहनत पछि बेलीब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उहाँको भनाइ छ।
7: प्रदेश सरकारको लगानी र संघ सरकारको विशेष लगानीमा हामीले यहाँ बेलीब्रिज जडान गर्न आँटेको छौँ। अब केही समय पछाडि नै यो ठेकेदार कम्पनीले काम अगाडि बढाउनेछ र अबको 3-4 महिनामा हामी त्यो बेलीब्रिजबाट क्रस गरेर हामी सुनबालुवा पुग्नेछौँ। त्यहाँबाट हामी चतरा पुग्नको निमित्त यो छोटो मार्गको रूपमा विकास हुनेछ।
5: स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पक्की पुल अभावका कारण वर्षातमा आवाजातमा निकै कठिनाई हुने गरेको छ। खोला तर्न जोखिमपूर्ण अवस्था भएकाले विद्यार्थी बिरामी तथा दैनिक उपभोगी सामग्री ढुवानीमा समस्या हुँदै आएको छ। पुल निर्माण भएपछि यी समस्याको अन्त्य हुने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्कँदा इरानको धम्कीकै कारण आफूले विमान परिवर्तन गरेको स्वीकार गर्नुभएको छ। आफ्ना गुप्तचर अधिकारीहरूले अन्तिम समयमा अर्कै विमानमा चढ्न भनेको र आफूले त्यसै गरेको उहाँले प्रश्न पार्नुभयो। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। अमेरिका र इरानको वार्तालाई थप सहज बनाउन आफूहरूले प्रयास गरिरहेको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बताउनुभयो। उहाँले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्न निरन्तर रूपमा प्रयासरत रहेको र त्यसको केही समयपछि नतिजा देखिने पनि विश्वास व्यक्त गर्नुभयो। दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 1 वर्षीय बालकसहित 2 मृत्यु भएको त्यहाँका क्षेत्रीय गभर्नरले बताएका छन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: म्याग्दीमा निर्माणाधीन 132 केबी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिने लाग्दा 89% भौतिक प्रगति भएको छ। प्रसारण लाइन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद यही साउन मसान्तमा सकिँदैछ। मालिका गाउँपालिकाको डाँडाखेतदेखि रोहुगङ्गा गाउँपालिकाको अम्बाङसम्म 25 किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माणका लागि सन् 2021 डिसेम्बर 31 लार्सन एन्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको काम सम्पन्न हुन अझै 4-5 महिना भन्दा बढी समय लाग्ने आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङले बताउनुभयो। खाद्य तथा व्यापार कम्पनीले 7 वार्षिकोत्सवको अवसरमा बिहिबारदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सिंहदरबार परिसर सहित देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सुपथ मूल्य पसलमा ग्राहकले दाल चामल तेल लगायतका दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीले दाल चामल तेल चिनी नुन तथा चिनो काकुनो फापर सिमी लगायतका स्थानीय खाद्य वस्तु बिक्री गर्दै आएको छ।
0: केशव ढुङ्गाना, अब खेल समाचार।
10: दक्षिण कोरियामा आयोजित 11 एमबीसी कप अन्तर्राष्ट्रिय तिक्यान्दो च्याम्पियनसिपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छिन्। आयोजित प्रतियोगितामा कुल 21 राष्ट्रका खेलाडीको सहभागिता थियो। सीता सहित 3 खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए। सीताले महिला सिङ्गल पुम्से र पियर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्। महिला सिङ्गल पुम्सेको फाइनलमा सीताले रुसकी खेलाडीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन्। त्यस्तै
0: अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थान एवं सुदूरपश्चिमका तराई भूभागका 1-2 स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालद्वारा सरकारको ध्यान आकर्षण। स्वदेशमा रहेका तथा विदेशमा रहेका समेत युवालाई स्वदेशमै रोजगार र स्वरोजगार बनाउन सरकारले तयारी अघि बढाएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। सम्पूर्ण न्यायिक प्रक्रियामा मर्यादा र व्यावसायिक निष्ठा न्यूनतम शर्त हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको जोड। रोल्पामा गैराती पहिरो जाँदा 2 जनाको मृत्यु, 2 घाइते, भेरी नदीमा जीव खस्दा 2 जना बेपत्ता र अमेरिका र इरान वार्ता थप सहज बनाउने पाकिस्तानको प्रयास। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: नेपालको समावेशी आवाज।
14: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 बजेको समाचारपछि यो कार्यक्रम तपाईँ सुन्दै आइरहनु भएको छ। आज पनि कार्यक्रममा प्रविधि संयोजनमा मिनर्वाह वज्राचार्यसँगै मनुका कुँवर उपस्थित भइसकेको छु। आज हामी नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालसँग कुराकानी गर्दैछौँ। डेरी क्षेत्रमा रोजगारी र स्वरोजगारको वर्तमान अवस्था कस्तो छ, प्रविधि मैत्री कसरी भइरहेको छ र चुनौतीहरू के छन्, यस विषयमा कुराकानी गर्न आज हामीले उहाँलाई स्टुडियोमा निम्ति आएका छौँ। हजुर, कार्यक्रममा यहाँलाई स्वागत छ।
15: धन्यवाद।
14: सुरुवातमा डेयरी क्षेत्रमा स्वरोजगार भएका कति हुनुहुन्छ, त्यहाँबाट सुरु गरौँ।
15: डेयरी सेक्टरमा चाहिँ कस्तो छ भने एउटा चेन हुन्छ, यो गोठमा उत्पादन गर्नेले पनि रोजगार पायो, त्यसपछि त्यहाँबाट कलेक्सन गरेर अर्को एक ठाउँमा लानेले पनि रोजगार पाउनुभयो होइन। यसरी यो चेनभरि हेर्दाखेरि डेयरी सेक्टरमा मात्र रोजगार पाउने चाहिँ किसान क्षेत्रमा करिब 6 लाख कृषक परिवार यो पेसामा आश्रित हुनुहुन्छ। त्यसरी उद्योगतर्फ चाहिँ करिब 60,000 जनाले प्रत्यक्ष रोजगार पाउनु भएको छ। अब फेरि अप्रत्यक्ष रोजगार चाहिँ जुन पार्ट टाइम जस्तो कसैले चाहिँ बिहान दुध बेच्नुहुन्छ नि अब 2 घन्टा, अब त्यो पनि एक किसिमको रोजगार भयो। अब फेरि कसैले चाहिँ स्कुल जानुभन्दा अगाडि चाहिँ घरमा चाहिँ गाई भैँसीलाई घाँस हाल्ने अथवा त्यहाँको भकारोहरू सोर्ने, सोत्तर ल्याउने, घाँस ल्याउने, अब यसलाई पनि हामीले रोजगारमै जोड्ने हो भने चाहिँ एकदम लाखौंको रूपमा रोजगार हुन्छ। र नेपालमा साँच्चै भन्ने हो भने स्वरोजगार सिर्जना चाहिँ यो दुग्ध क्षेत्रले गरेको छ।
14: कृषकदेखि संकलकसम्म प्रशोधन र बजारीकरणसम्म चाहिँ स्वरोजगार र रोजगारी जोडिएको छ भनौँ होइन।
15: हजुर,
14: वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरूले यो दुग्ध क्षेत्र उत्पादनमा कतिको हात हालेको देख्नुहुन्छ?
15: यो चाहिँ यस्तो छ, हामीले चाहिँ के भनेको भने नेपालमा अब यो दक्ष जनशक्ति पाउन गाह्रो छ, अनि हामीले चाहिँ राज्यलाई के अनुरोध गरिरहेछौँ भने हामीलाई मात्र होइन हरेक सेक्टरलाई काम लाग्छ, एयरपोर्टमा एउटा डेस्क खडा गरिदिने होइन, त्यो डेस्कमा चाहिँ एटलिस्ट उहाँ के पेसा गर्नुहुन्थ्यो, उहाँले के नलेज उहाँसँग छ, फोन नम्बर के हो, ठेगाना मात्र राखिदिएर त्यो कुरा चाहिँ कुनै एउटा वेबसाइटमा राखिदियो भने त्यहाँबाट पनि हामीले लिन सक्छौँ नि होइन। नगरेको होइन तर गरेर पनि उहाँहरू त्यो पेसामा टिक्ने अवस्था चाहिँ रहेन।
14: डेयरी एसोसिएसन विशेष अब दुग्ध व्यवसायसँग सम्बन्धित व्यवसायहरूको एसोसिएसनका रूपमा लिउँ हामीले।
15: अब डेयरी एसोसिएसन भनेको चाहिँ विशेष गरी निजी डेयरी उद्योगहरूको चाहिँ राष्ट्रिय छाता संगठन हो। यो चाहिँ 2055 सालमा स्थापना भएर आजको दिनसम्म हामी चाहिँ हाम्रो सेक्टरको चाहिँ अब हक हित, यहाँका आवश्यकता, यहाँका समस्या, यहाँका थप हामीले के गर्न सकिन्छ भन्ने विषयमा नै हामी सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ। र अब डेयरी सेक्टर भनेको चाहिँ यस्तो हो कि यो अरू सेक्टरभन्दा अलिक फरक छ क्या, आज हजुरले एउटा समस्या सुन्नुहुन्छ, फेरि भोलि बिहानै यसको थप अर्को समस्या हुन्छ, कहिले दुध नपुग्ने भन्ने हुन्छ, कहिले दुध अब बढी भयो भनेर फ्यालिएको अवस्था पनि छ, कहिले बिक्री नभएर एकदम चाहिँ हाम्रो सामानहरू धेरै स्टक भएर किसानको पैसा तिर्न नसकेको कुराहरू पनि सुन्नमा आउँछन्। त्यसले गर्दा एकदमै धेरै कम्प्लिकेटेड बिजनेस हो यो। फेरि अरू कुरा भनेको चाहिँ तपाईँले उत्पादन गरेर स्टोर गरेर राख्न सक्नुहुन्छ नि त, महिनौ दिन वर्षौँ दिन सक्नु राख्न सक्नुहुन्छ भने यसलाई चाहिँ आज उत्पादन गरेर लगभग भोलि पर्सिसम्म यसको व्यवस्थापन गरिसक्नुपर्छ, र नहुँदाखेरि फेरि यसको घाटा हुँदाखेरि 100% लस भयो। अब अहिले बाहिर हेर्दाखेरि त के छ भने किसानको पैसा नै उद्योगीले मात्र दिएन भन्ने छ नि त, तर यो चेनको कुरा त थाहा छैन, किनभने हामीले पैसा त किसानलाई लगेर एकैचोटि किसानलाई गोठमा लगेर दिने होइन नि त, हामीले त अन्तिममा दुध जहाँ किन्छौँ हामीले त्यहाँ पैसा दिन्छौँ, त्यहाँबाट फेरि अर्को स्टेपमा दिन्छन्, अर्कोबाट अर्कोमा दिँदाखेरि यो बिचमा पनि त समस्या होला नि त। अनि बिक्री गर्दाखेरि पनि उपभोक्ताले सिधै डेयरी उद्योगीलाई त पैसा दिने होइन नि, सामान किनिसकेपछि आउटलेटमा पैसा आयो, आउटलेटपछि फेरि यो जसले उहाँलाई सामान दिनुभयो त्यसलाई दिनुभयो, त्यसले होलसेलरलाई दियो, त्यसले होलसेलरले अनि बल्ल हाम्रोमा पैसा ल्याउने हो नि, यहाँ पनि समस्या हुनसक्छ। फेरि बजारमा उधारो नउठ्ने कुराहरू त्यत्तिकै धेरै समस्याहरू छन्, त्यसले गर्दाखेरि हामीले कुरा बुझाउन पनि सकेनौँ हामीले, र त्यसको एकरो गाली चाहिँ हामी उद्योगीहरूले मात्र खाइरह्यौँ, जस्तै ब्लेमै लाग्यो नि त होइन, किसानको दुध किनेर उद्योगीहरूले पैसा तिरेनन् भनेर पटक पटक आयो, तर यी कुराहरू हामीले बाहिर ल्याउनलाई जसरी ल्याउनु पर्थ्यो त्यसरी सकेनौँ। पछिसम्म भयो भने किसानहरूले त्यो कुरा बुझिदिनु भयो, कसैले नबुझे पनि उहाँहरूले बुझिदिनु भयो।
14: अब यहाँहरूको 2 दशक भन्दा लामो यात्रा भइसकेको छ होइन, के कुरामा यो डेयरी व्यवसायमा परिवर्तन पाउनुहुन्छ, जस्तो अहिले आधुनिक डेयरी व्यवसाय सञ्चालन भइरहेको छ, आधुनिक डेयरी व्यवसायका लागि स्थानीय तहले सघाएको पनि देखिन्छ।
15: यो चाहिँ अब म नै डेयरी सेक्टरमा लागेको करिब 25 वर्ष भयो, यो अवस्थामा हेर्दाखेरि र हिजो 2009 सालमा चाहिँ नेपालमा डेयरीको व्यावसायिक रूपमा काभ्रेको नाला टुसालबाट चाहिँ डेयरी स्थापना भएको भनेर इतिहास छ। यसरी हेर्दाखेरि हिजोको दिन र आजको हेर्दा हामी धेरै परिवर्तन भइसकेका छौँ। हिजो हामीले चाहिँ दुधहरू मतलब दुध चाहिँ किनेर खान पाइन्थ्यो, तर कहाँ किनेर खाने, कति मात्रामा किनेर खाने भन्ने पाइँदैन थियो। डिडिसी एउटा थियो होइन, लाइन लगाएर बिहान 3 बजे चाहिँ दुध किन्नको लागि लाइन लाग्नु पर्थ्यो, अनि चाहिँ हामी दुध खान पाउँथ्यौँ भने पछिल्लो समय अहिले त घर घरमा दुध चाहिँ हामी डेलिभरीको सुविधा छ, चोक चोकमा डेरीको आउटलेटहरू स्थापना भएका छन् होइन। तपाईँहरूले पहिला चाहिँ अब डेरी प्रडक्ट भन्दाखेरि दुध मात्र र दुध दही मात्र हुन्थ्यो, अब अहिले चाहिँ इभन मही होइन हामी कहिले हुँदैनथ्यो, अहिले पछि नेपाल डेरी एसोसिएसनले नै त्यो महीको अभियान सुरु गर्यो र आजको दिनमा हामी मही चाहिँ मजाले चाहिँ खरिद गरेर खान सक्ने भएको छौँ। बाई प्रडक्टहरू पनि राम्रै होइन अहिले बनिरहेको छ, जस्तै आइसक्रिमको कुराहरू भयो, पनिर भयो, मिठाईहरू भयो लगायतका गुदपाक होइन, त्यसको धेरै चाहिँ प्रडक्टहरू अहिले बनिसकेका छन्। पनिर भन्ने कुरा हामीले डेरी सुरु गर्दाखेरि एक दुईजना मान्छेहरूले खानुहुन्थ्यो होइन, दिनमा बिक्री हुँदा पनि ठुलो डेरीमा एक दुई किलो बिक्री हुन्थ्यो, सानो सानोहरूमा त्यो एक पाउ बिक्री हुनु पनि धेरै गाह्रो हुन्थ्यो। अब आजको भेजिटेरियन को नन भेजिटेरियन होइन अथवा कसको भान्सामा के भन्दा सबैको घरमा पनिर पाक्न थाल्यो नि, त्यसले गर्दाखेरि डेरी प्रडक्टको चाहिँ उपभोग गर्नुपर्छ भन्ने जनचेतना एकदमै धेरै बढ्या छ र आधुनिक रूपमा हेर्दा पनि हिजो घरेलु डेरीहरू मात्र थिए होइन, जसले दाउरा बालेर डेक्चीमा दुध तताएर स्थापना भएका उद्योगहरू आज एउटा चाहिँ आयसो प्राप्त होइन राम्रो उद्योगहरूको रूपमा स्थापना भएको छन्। नेपालमा चाहिँ करिब झन्नै अहिले हाम्रो चाहिँ 17% दुध चाहिँ यसरी लेबलिङ प्याकेजिङ फर्मल सेक्टरमा हाम्रो जान्छ, त्यसले गर्दा यसलाई नभएको भन्न मिल्दैन। तर फेरि हामीभन्दा त विश्व धेरै अगाडि भइसक्यो नि त अरू देशहरू होइन, तुलना गर्दा चाहिँ फेरि हामी अलिक पछाडि छौँ। देशभरि हामी चाहिँ अब दुध कम उत्पादन हुने बेलामा दैनिक 72 लाख, अलि बढी उत्पादन हुने बेला 76 लाखसम्म दुध उत्पादन भएको देखिन्छ। त्यो उत्पादन भएको दुधको मध्येमा जम्मा 17% मात्र फर्मलमा आउँछ क्या, 50% दुध चाहिँ अहिलेसम्म पनि हामीले बजारमै ल्याउन सकेका छैनौँ, त्यो सेल्फ कन्ज्युम भइरहेछ। अथवा कति ठाउँमा त अहिले पनि हामीले काठमाडौँ अथवा सहरी क्षेत्रलाई हेरेर भएन नि त, धेरै ठाउँमा त दुध उत्पादन भएर बेच्ने ठाउँ नै छैन नि त, कति ठाउँ बत्ती नै पुगेको छैन अहिले जति भने पनि, बाटो पुगेको छैन। फेरि दुध भनेर चाहिँ तपाईँले कस्तो भने आज उत्पादन भएर त्यो विदिन एन आवर होइन, त्यसलाई चाहिँ हामीले कोल्ड चेनमा मेन्टेन गरिसक्नुपर्छ, व्यवस्थापन गर्न सकेन भने त्यो फाट्ने हुन्छ, त्यसले गर्दा अब 3-4 दिन हिँड्ने बाटोहरू पनि छन् अहिले हाम्रो, त्यस्तो ठाउँमा अब दुध त बेच्ने कुरा गाह्रो छ। अब एउटा समस्या त्यो बजारसम्म आउन नसकेको दुधलाई कसरी बजारसम्म ल्याउने, अनि अर्को भनेको जुन 17% फर्मलमा छ 33% इनफर्मल सेक्टरमा खुल्ला रूपमा बिक्री भइरहेको छ भने त्यसलाई फर्मल च्यानलमा कसरी ल्याउने, यो दुईवटा चुनौती हामीसँग छ होइन। अब सँगसँगै अर्को चुनौती के छ भने यो नेपाल त अहिले विश्वको चाहिँ बजार भएको छ नि त, सबै विश्वभरिका सामानहरू नेपालमा खोज्नुभयो भने पाउनुहुन्छ, त्यसले गर्दा बाहिरको प्रडक्टहरू चाहिँ आकर्षण पनि हुने, सस्तो पनि हुने र हाम्रो नेपालको प्रडक्टहरू चाहिँ अहिले उत्पादन लागत हाम्रो बढी छ र हामीले जति सक्दो, किनभने हाम्रो नेपालमा सबै कुरा हुँदैन, प्याकेजिङ लेबलिङ पनि हामीले धेरै कुराहरू बाहिरबाट ल्याउनु पर्छ, इभन यहाँ हुँदाखेरि पनि जसले गर्नुहुन्छ उहाँले पनि फेरि त्यो मसिनदेखि लिएर त्यो मेसिनहरूदेखि लिएर सबै बाहिरबाट ल्याउने हो, त्यसले गर्दा हाम्रोमा कस्ट बढी हुने अनि आकर्षण पनि त्यो खालको चाहिँ फिनिसिङ नहुने र त्यसले गर्दाखेरि अलिकति हामीलाई चाहिँ कस्ट अफ प्रडक्सन हाई भएको छ, त्यसलाई कसरी घटाउने, त्यो घटाउने भने नि के हो भने अहिले हाम्रो दुध चाहिँ व्यवस्थापन कसरी भएको छ भने 90% चाहिँ इन्डिभिजुअल फार्मिङ हुन्छ नि, दुईवटा तिनवटा एउटा दुईवटा गाई भैँसी जसले पालेको छ उहाँहरूले उत्पादन गरेको दुधले चाहिँ हाम्रो बजार चलाएको छ कि, त्यो चलनजेलसम्म त हामीलाई अप्ठ्यारो छ नि होइन, हामीले सबै कुरा मेन्टेन गर्नलाई। अब एउटा पाल्नु र तपाईँले 10 वटा पाल्नुमा त 10 वटा पाल्दा त कस्ट अफ प्रडक्सन त कम हुन्छ, एउटा पाल्दा महँगो हुन्छ, सबै किनेर खुवाउनु पर्यो अहिले, त्यो त अटोमेटिकली चाहिँ त्यसको लागत त बढी हुने भयो नि होइन, हो त्यसले गर्दाखेरि हामीले यी कुराहरूलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ। अब अर्को चाहिँ मापदण्डभित्र रहेर पनि हामीले पशुपालन गरेनौँ भने त एउटा गाई पाल्न दुईवटा गाई पाल्नलाई एक रोपनि जग्गा चाहिन्छ भने हामी 4-5 जना भाँडामा लिएर त्यहाँ 10-15 वटा गाई पालिरहेको छौँ हामी होइन, भनेपछि त्यो प्रोडक्सन पनि त भनेको जति आएन। अब झन्डै 5 अर्ब जतिको छुर्पी चाहिँ अहिले विदेश जान्छ होइन, अब हाम्रो त्यो त हाम्रो त मौलिक उत्पादन हो नि त्यो होइन, त्यसको प्याटर्न राइट लिने हो भने त भोलि हामीले त्यसको रोयल्टी लिएर पनि हाम्रो देशले त धेरै चाहिँ होइन विदेशी मुद्रा आर्जन गर्न सक्थ्यो नि, त्यो कुरा उठाएको हामीले 20 वर्ष भइसक्यो, त्यो पनि अहिलेसम्म भएको छैन। अब भोलि कुन दिन चाइना अथवा इन्डिया कसले लिइदिन्छ, फेरि हामी चाहिँ हेरै गेरै हुन्छौँ होइन। जे कुरो बाहिरबाट आइरहेको छ त्यसलाई चाहिँ हामीले आयात मात्र रोक्न सक्यौँ भने नि हाम्रो लागि त फाइदा हो नि त त्यो होइन, हामी त्यतातिर जानुपर्छ जस्तो लाग्छ। अनि राज्यले दिने जुन अघि यहाँले भन्नुभयो पालिकाले होइन अथवा प्रदेशले सङ्घीय सरकारले जुन सहयोग गरिरहेको छ त्यो सहयोग पनि काम गर्ने मान्छेलाई दिनु पर्यो, अनि त्यसलाई सरल बनाइदिनु पर्यो कि। अब अनुदान दिने भनेको छ तर त्यस्तो कस्ट कस्ट चाहिँ महँगो छ अनि त्यसमा 50-50 भने हुन्छ कहिले कहिले अब 60-40 भने हुन्छ त्यो पनि गाह्रो छ काम नगर्ने मान्छेलाई त जतिसुकै परे पनि उसलाई केही फाइदा भएन उसले त अनुदान लियो सिद्धि होइन तर साँच्चै काम गर्ने मान्छेलाई त त्यो त लिइसकेपछि केही न केही फरक अथवा परिवर्तन आउनु पर्यो सहज हुनु पर्यो नि त होइन त्यसले गर्दा त्यो सहज छैन अनि हाम्रोमा चाहिँ कस्तो भने डकुमेन्टेसन मात्र छ डकुमेन्टेसन कसले गर्न सक्छ भन्दा जो पढे लेखेको छ जो टाटो बाटो छ जसले बुझेको छ उसले गर्न सक्छ काम गर्ने मान्छेलाई त डकुमेन्टेसन गर्न आउँदैन नि त उहाँहरूलाई कि चाहिँ डेस्क नै खडा गरेर सहजीकरण गरिदिनु पर्यो कि चाहिँ सामान्य डकुमेन्टेसनमा पनि काम के गरेको छ उहाँको आफ्नो तरिकामा बनाउन पाउनु पर्यो अब अहिले त एउटा चाहिँ राज्यले फर्मेटमा बनाइदिया हुन्छ त्यो पनि अझ कति त इङ्ग्लिसमा मागिदिएर हुन्छ भनेपछि नेपाली पनि राम्रो छ हामीले गर्न सक्दैनौँ हामी भने त्यो त झन् गाह्रो भयो नि त होइन 60-63 भन्छौँ होइन त अहिले तथ्याङ्कले पनि हामी 60-63% चाहिँ कृषक भएको देशमा आधाभन्दा बढी खाद्यान्न हामी बाहिरबाट ल्याएर खाइरहेको छौँ यो त कहिलेकाहीँ त मलाई त यस्तो लाग्छ नि यो देखेर सुन्दा पनि अचम्म लाग्छ कि
14: हजुर अहिले आवश्यक प्राविधिक सिप डेरी दुग्ध क्षेत्र व्यवसायमा के देख्नुहुन्छ जस्तो अहिले अब ल्याब टेक्निसियनका कुरा होला पशु भेटेनेरीको कुरा होला होइन त्यसपछि अर्को प्रशोधन गर्ने अपरेटरको कुरा होला खासमा अहिले यो क्षेत्रलाई अझ आधुनिक बनाउनुको लागि चाहिने जनशक्ति प्राविधिक जनशक्तिहरू
15: यो पनि एकदमै हामीले चाहिँ किनभने डेरी टेक्निकल इन्स्टिट्युट स्थापना हुनु पर्यो भनेर विगत धेरै वर्ष अगाडिदेखि हामीले कुरा उठाएको अहिलेसम्म भएको छैन यहाँ चाहिँ जति पनि हाम्रो दक्ष कामदारहरू हुनुहुन्छ उहाँहरू चाहिँ सेल्फ ट्रेन हुन्छ नि आफैले काम गरेर जानेकोहरू हुनुहुन्छ पछिल्लो समय अब फुडटेक पढ्ने चलन अलिकति आयो त्यसले गर्दा केही सहजता चाहिँ भयो त्यसले पनि फेरि हामीलाई कहाँनिर बिग्रियो भने उहाँहरू प्र्याक्टिकल त गर्नु भएको छैन हामीसँग काम गरेको एक थरी जनशक्ति सेल्फ मोटिभेटेड भएर काम गरेको र उहाँहरूले सेल्फ नलेज भएको हुनुहुन्छ एक थरी यतातिर किताब नलेज भएको हुनुभयो होइन यो दुइटालाई राख्यो भने हाम्रो कहिले मेल भएन त्यहाँ फेरि उहाँहरूलाई फेरि स्टार्टिङदेखि नै हामीले चाहिँ एउटा र मान्छे जस्तै लगेर ट्रेन गर्नुपर्ने अवस्था आयो त्यसले गर्दाखेरि कलेजहरूलाई पनि हामीले के भनेका छौँ भने तपाईँहरूले तपाईँहरूको स्टुडेन्टहरूलाई एटलिस्ट चाहिँ कति महिना राख्ने हो त होइन 3 महिना 4 महिना 5 महिना राख्दाखेरि त्यो हामीसँग राखिदिनुहोस् त्यसो भयो भने त उहाँहरूलाई पनि राम्रो भयो हामीलाई पनि राम्रो भयो जब भन्ने ग्यारेन्टी भयो होइन पर्याप्त मात्रामा आज पनि हामी सेटिस्फाइड चाहिँ छैनौँ होइन हामीलाई चाहिने जति पनि दक्ष कामदारहरू हुनुहुन्छ उहाँहरू यो लेभलको हुँदाखेरि हाम्रो इन्डस्ट्रीमा हुन्थ्यो भन्ने टाइपको सेटिस्फेक्सन लेभल चाहिँ छैन तर पहिलाको तुलनामा हेरेर अहिले धेरै इम्प्रुभ भएको छ र हामीले अहिले चाहिँ हामीलाई उसले पनि सहयोग गरिरहेछ तपाईँको चाहिँ सिटिभिटीले पनि उहाँहरूले पनि हाम्रोमा भएको जुन म्यान पावरहरू छ उहाँहरूलाई लेभलिङ पनि गरिदिन लाग्नु भएको छ उहाँहरूले सर्टिफिकेट दिने हाम्रोमा जसले जहाँ जुन लेभलमा काम गर्नुभएको छ त्यहाँ चाहिँ एउटा टेस्ट गर्ने आएर उहाँहरूले र अनि यो लेभलको कर्मचारी हो भनेर उहाँहरूलाई प्रमाणित गरिदिने भन्ने छ काम गर्ने नै मान्छेलाई चाहिँ नेपालमा कामको खाँचो होइन तर हामी दुःख गर्न जाँदैनौँ कि
14: एउटा घर एउटा मात्रै भए पनि पशु पाल्नु भएको छ होइन त्यो पनि दुग्ध उत्पादन व्यावसायिक रूपमा पाल्नु भएको छ भने त्यो घर चलाउनको लागि अथवा एउटा कोही वैदेशिक रोजगारीमा गएर कमाउनेको तलबसँगको तुलना गर्दाखेरि के पाउनुहुन्छ एउटा घरमा जो दुग्ध व्यवसायमा लाग्नु भएको छ आफैले पालेर भने उहाँहरूको घर खर्च उहाँहरूको आमदानीलाई
15: यो चाहिँ यस्तो छ यो चाहिँ जाँगरमा भर पर्छ होइन अघि नै मैले भने मल्टिप्लाई गरेर उहाँले त्यसलाई काम गर्न सक्नुभयो भने चाहिँ विदेशभन्दा राम्रो छ आफ्नो घर परिवारसँग बसेर स्वच्छ खाएर होइन मेहनत गरेर तपाईँको चाहिँ त्यो त एक्सर्साइज पनि हो नि त होइन यसले सबै कुराले आफै उत्पादन गर्ने कुरा आफै खाने आफ्नो शरीर पनि तन्दुरुस्त हुने र यतातिर इन्कम पनि हुने सबै छ साँच्चै मेहनत गर्ने हो भने एउटा दुइटा भैँसी पालेर मजाले उसको परिवार पालेर कमाइ पनि हुन्छ राम्रो गर्न पनि सकिन्छ ऊ आफू पनि स्वस्थ रहन्छ
14: अर्को कुरा परिवारलाई पनि स्वरोजगार मतलब रोजगारी पनि हुने
15: मजाले तपाईँले आफ्नो हाम्रो घरमा छोराछोरीहरू स्कुल कोही जानुहुन्छ सानो मानौ न 8-9 क्लासमा पढ्नुहुन्छ भने त उहाँले पनि बिहान एउटा काम गरेर त जान सक्नु भयो नि त होइन तर उहाँलाई कामको दिने वातावरण चाहिँ हामीले सिर्जना गरिदिनु पर्यो त्यो खालको मोटिभेट गरिदिनु पर्यो मेरो घर काभ्रेको 5 खाल हो मैले एउटा परिवारको त्यहाँ होइन नाम त भन्दा अन्य छ एउटा परिवार हुनुहुन्छ उहाँले के गर्नु भएको छ भने भैँसी 5-6 पाल्नु भएको छ गाई 2-3 पाल्नु भएको छ घरमै उहाँको ट्र्याक्टर छ छोरा पनि त्यसमा लाग्नु भएको छ छोरी पनि लाग्नु भएको छ अनि कुखुरा पनि सँगै पाल्नु भएको छ तरकारी पनि गर्नुभएको छ उहाँको आमदामी साँच्चै भन्यो भने हामी उद्योग लगाएर हामीले जे गरिरहेछौँ नि योभन्दा धेरै राम्रो उहाँ सम्पन्न हुनुहुन्छ सबै कुरा हुनुहुन्छ र मजाले त्यो गाउँको एउटा नमुना बनेर बस्नु भएको छ गर्यो भने हुन्छ नि त।
16: कति कमाउनुहुन्छ
15: होला महिनाको? मेरो चाहिँ उहाँहरू सब परिवार मिलेर 2-3 लाख रुपियाँ बचाउनुहुन्छ, उहाँहरूले बचाउनुहुन्छ। भनेपछि त्यसलाई कमाइ छैन भन्ने त, तर दुःख चाहिँ गर्नु पर्यो। त्यो एउटा मात्र परिवार होइन, हामी तपाईँ हामी सबैजना जे जे भएको छैन नि, साँच्चै लागेर गर्ने हो नि नहुने भन्ने कुरा केही पनि छैन, मजाले हुन्छ। जस्तै आजको दिनमा म तपाईँलाई म भन्छु, म आफै हाम्रो डेरी छ, म आफै डेरीको आउटलेटमा बस्छु। टोटल म मेरो 2 डेरी उद्योग छ होइन, डेरीमा मात्र गर्दा सहकारी पनि छ एउटा हाम्रो डेरीसँगै रिलेटेड। यो सबैमा गर्दाखेरि एउटामा हाम्रो 120 हुनुहुन्छ, अर्कोमा 50 हुनुहुन्छ, त्यता भने लगभग 250 रोजगार पाउनुहुन्छ उहाँ आबद्ध संस्थाहरूबाट होइन। अझ एउटा स्कुल पनि छ हाम्रो, त्यहाँ हेर्दा हेर्दा झन्नै 300 प्लसले रोजगार पाउनुहुन्छ। तर त्यो 300 रोजगार पाउँदाखेरि विडम्बना चाहिँ के हो भने, जस्तै म नै एकजना व्यक्ति त म पनि हो नि त, साथीहरू हामी पार्टनरसिपमा अरू पनि हुनुहुन्छ, तर मेरो चाहिँ भर छैन कि सिसिक्क काहीँ केही हुने बित्तिकै त 300 रोजगारमाथि चाहिँ फेरि उहाँहरूले काहीँ न काहीँ समस्या आउँछ क्या। जस्तै उदाहरणको लागि अस्ति हामीले किसानको पैसा तिर्न सकेनौँ, त्यो नसकेको बेलामा हामीले राज्यलाई फ्रीमा पैसा दिनुहोस् भने होइन क्या, हामीलाई डोनेसनै दिनुहोस् भने होइन, हामीले के भनेको भने हाम्रो कलेक्टर अलरेडी त्यहाँ छ, कलेक्टरमा त कहिले पनि 100% पैसा त दिएको हुँदैन नि त, कसैको 30-40 बाँकी होला, कसैको 30 बाँकी होला, कसैको 60 बाँकी होला, अधिकतम भनेको 70 होइन त, 70% दिँदा 30% त स्टिल हामीसँग यहाँ त छ नि त दिने हो भने, त्यो केही समयको लागि त्यो मात्र लोन हामीलाई थपिदिएको भयो भने हामीले यो गाली यो समस्या त भोग्नु पर्दैन थियो नि त। सामान्य कुरो मैले गरेको कि काहीँ चाहिँ अहिले पनि तपाईँ हेर्नुहोस्, अघि भेटनेरीको कुरा गर्नुभएको थियो, पालिकाहरूमा कोही किसानले एउटा गाई भैँसी पालेको छ भने, अस्ति लम्की सिन्डीजीले धेरै गाईहरू मरे नि, त्यो गाई एउटा मरिसकेपछि किसानले अर्को गाई किन्न नसक्ने किसान त धेरै छन् नि त। त्यति बेला राज्यले कति वर्षमा फिर्ता गर्ने हो त, तपाईँले कमाएपछि 3 फिर्ता गर्ने, निर्व्याजी पैसा चलाउनुहोस् भनेर दिनु पर्यो क्या राज्यले, अनुदान दिनु परेन। बरु अनुदान दिने भनेको त बरु मान्छेलाई अल्छी बनाउने हो, त्यसले अनुदान दिनु पर्यो। अप्ठ्यारो परेको बेला राज्यले अभिभावक भनेर म छु भनिदिनु पर्यो क्या। जस्तै धेरै किसानहरू त्यति बेला पलायन हुनुभयो नि, कसैको 2 गाई मर्यो भने त अहिले त तपाईँको 3-4 लाख रुपियाँ मर्यो, अनि 4 लाख रुपियाँ गइसकेपछि उहाँले अर्को 4 लाख रुपियाँ कहाँबाट ल्याएर सुरु गर्ने त होइन। इन्सुरेन्स त के को लागि गर्ने भन्दा त रोग लाग्ने बेला गर्ने न हो बाबा, इन्सुरेन्सको कम्प्लिकेटेड कुराहरू छन्, यो सबैलाई सहज बनाइदिने र अलिकति त्यसलाई पालिका जिम्मेवार बनाइदिने होइन, त्यसो गर्यो भने हुन्थ्यो। जस्तै अर्को कुरा के छ भने, हामी कहाँ रेकर्डेड छैन कुन गाई भैँसी कति बेद ब्यायो भनेर, कसले भने पत्ते हुन्छ, जो मालिक छ उसले भने पत्तो हुने हो होइन त, काहीँ रेकर्डेड छ त। यो भैँसी 5 हो, यो भैँसी 4 ब्यायो, यो भैँसी 3 ब्यायो भने खोइ थाहा पाउने, कम्तीमा पनि एउटा सामान्य होइन, हामीले काहीँ न काहीँ रजिस्टर गर्ने गरिदियो भने त सोझो मान्छे त पछि फसेन नि त, किन्दा नि परेन नि। जस्तै जति बेद बढी ब्यायो त्यति बेद त त्यो भैँसी त कमसल भयो होइन, दुध पनि कमाउँछ। अब राज्यले के हेरिदिनु पर्यो भने, कम्तीमा नि एटलिस्ट कसैले गाई भैँसी बेच्दाखेरि एकजनालाई सरकारी मान्छेलाई साक्षी राखेर, त्यो जुन गाई हाम्रो जग्गा जमिन पास गरे जस्तै यति बेद ब्याएको होइन, यसको यस्तो यसको घरबाट यसमा गयो रामस्याम हरि कसकोमा गयो अन्तिममा भन्ने कुरा थाहा पायो भने त त्यो मान्छे फस्दैन थियो नि त होइन। यसो हेर्दा सामान्य हो यो, के पनि गाह्रो होइन, गऱ्यो भने गाह्रो पनि होइन, तर काहीँ केही रेकर्ड छैन अहिले पनि। तथ्याङ्क भनेको 1 लाग्ने हो भने तथ्याङ्क जस्तो छ त्यस्तै आउँछ नि, तर पालिकाबाट सुरु गर्नु पर्यो। अब अहिले तथ्याङ्क हामीसँग माया हुन्छ, अब 753 पालिकामा म कसरी पुग्नु, म प्राइभेट सेक्टर वडालाई प्रत्येक वडालाई चाहिँ 1 तथ्याङ्क सङ्कलन गरेर दिने, गाई भैँसी कति दुध उत्पादन हुन्छ, कति के बाख्रा कुखुरा के छ भने सबै रेकर्ड दिने हो भने त देशभरिको 1 आयो नि त, आउँछ नि त लाग्ने हो भने।
16: प्रविधिको कुरा गरौँ, अहिले सोसल मिडिया मार्फत प्रचार गर्ने जमाना पनि छ, प्रधानमन्त्रीज्यूले डिडिसीको प्रोडक्ट राखेर फेसबुकमा पोस्ट गर्नुभयो, त्यसको प्रभाव डिडिसीमा देखियो पनि। अहिले यो प्रविधिले यो क्षेत्रमा स्वरोजगार हुनलाई कतिको सघाएको पाउनुहुन्छ?
15: जस्तै मैकै भन्नुहोस् न, मै हाम्रो नेपाली रेस्टुरेन्टले 2079 सालमा साउन 1 यो दरबार मार्गको रैथानेमा हामीले चाहिँ ठेकीमै मै तुल्याएर सुरु गरेको, हामीले फ्रीमा बाँडेर, त्यहाँ मिडियाहरूकै हात हो यो, आज जहाँ मै पुगेको छ आज एकदम सेल्फ ब्रान्डिङ भएर देशभरिका डेरीहरूले ब्रान्डिङ गरेर मै अगाडि ल्याउनु भएको छ, यो चाहिँ मिडियाहरूकै कारणले हो र त्यो राम्रो भएको छ। आज नेपाल डेरी एसोसिएसनले त सुरु गरे हो त्यो मै अभियान होइन, सुरु गर्यो, प्रचार प्रसार गर्यो, जहाँ गयो भने तपाईँले अहिले पनि मेरो फेसबुक तपाईँको पेज हेर्नुभयो भने अथवा डेरी एसोसिएसनको पेज हेर्नुभयो भने तपाईँ 90% मैको मात्र देख्नुहुन्छ। हामी 4 बसेर मै खाइयो भने पनि हामीले चाहिँ हाल्ने हो, फेसबुकमा गरेपछि हुँदो रहेछ, तर सकारात्मक सोच राखेर गर्नु पर्यो होइन, निरन्तर लाग्नु पर्यो, पक्का हुन्छ। अहिले तपाईँले भोज भतेरमा जानुभयो भने तपाईँ पनि कतिपय जानुभएको भोज भतेरमा देख्नु भयो होला नि, अरू कोल्ड ड्रिङ्क्सहरू सँगै मही पनि सँगै देख्नुहुन्छ। झापामा एउटा चाहिँ काजी दाई भन्ने हुनुहुन्थ्यो, उहाँले त्यो फापरको रोटी र मकैको रोटी अनि मही बेच्नुहुन्थ्यो कि, उहाँलाई गएर पनि सम्मान गराएको छौँ हामीले, नेपाल डेरी एसोसिएसनले उहाँलाई मोहीको प्रवर्धन गर्नु भने उहाँलाई हामीले सम्मान गर्यौँ। त्यसपछि मिडियाहरूले एकदम क्याचअप गरेर त्यसलाई एकदमै राम्रो चाहिँ प्रचार प्रसार भयो, त निरन्तर लाग्यो भने हुन्छ।
16: हजुर, अब अन्तिममा डेरी व्यवसायमा विशेष गरेर नेपालमा डेरी क्षेत्रको बजारमा प्रवेश गर्न चाहने नयाँ युवाका लागि नेपाल डेरी एसोसिएसनको तर्फबाट के सुझाव होला?
15: कोही विशेष गरी यङ जेनेरेसन तपाईँहरू यो सेक्टरमा आउन चाहनुहुन्छ भने पहिला तपाईँहरू आफै पनि बुझ्नुहोस्, थप केही तपाईँहरूलाई आवश्यकता केही चाहिन्छ बुझ्नको लागि भने हामी नेपाल रेजिस्ट्रेसन पनि हामी सहयोग गर्न हामी तयार छौँ। तर यो अरू पेसाभन्दा अत्यन्तै संवेदनशील पेसा छ, यसमा अलि बढी मेहनत गर्नुपर्छ, बिहान उठेदेखि राति नसुतेसम्म चाहिँ निरन्तर लागिरहनुपर्छ, चाडबाडहरूमा झन् बढी डिमान्ड हुन्छ त्यो बेलामा पनि यसमा लागिरहनु पर्यो होइन, अनि यसको चाहिँ सप्लाई र डिमान्ड चाहिँ यसको एकदमै अरू जस्तो सन्तुलन छैन क्या, एकदमै कहिले एकदम हाई हुन्छ कहिले एकदमै हुँदैन, राम्रो छ गर्न सकिन्छ तर मेहनत सहनशीलता धैर्यता अब लगानी भने यसमा चाहिँ सँगसँगै सबै कुराको आशा, तर मेहनत गर्ने मान्छे र म सक्छु भन्ने मान्छे मात्र डेरी सेक्टरमा आउनुपर्छ, नत्र भने यो चाहिँ प्रायः डेरी सेक्टरमा तपाईँ लाग्ने मान्छेलाई 40 वर्ष नआएको मान्छे सब प्रेसरको रोगीहरू हुनुहुन्छ। त्यो भएको किन भन्दाखेरि चाहिँ अब जाडो महिना लाग्यो तपाईँको दुध एकदमै धेरै बढी हुन्छ, कसरी व्यवस्थापन गर्ने कहाँ गर्ने भन्ने हुन्छ, गर्मी महिना लाग्यो पुग्यो पुग्दैन, तपाईँलाई सधैँ 1 लिटर दुध खाइरहनुहुन्छ भने अब तपाईँलाई त 1 लिटर दिनै पर्यो नि त होइन, जसरी भयो भने तर दुध चाहिँ फेरि बजारबाट मतलब गोठबाट कम आउँछ। अरू सेक्टरमा तपाईँले व्यापार बिजनेस गर्नु साटो चाहिँ एग्रिकल्चर सेक्टरमा लाग्नु भने तपाईँको पहिचान पनि छ, जस्तै कोभिडको बेलामा कतिपय व्यवसाय गर्ने साथीहरूलाई कसैले केही गाह्रो भयो भने हामी कोभिडको बेलामा पनि सिकन्दरा मन्त्रालयमा हुन्थ्यौँ क्या हामी, किनभने हामीलाई मन्त्रालयबाट चाहिँ यो दुध कसरी व्यवस्थापन गर्ने, तपाईँले जसरी भयो किसानको दुध उठाउनु पर्यो, दुध त सबैले खानु पनि पाउनु पर्यो होइन भनेर चाहिँ राज्य तहबाट पनि जस चाहे जेसुकै कुराहरूमा भए पनि सबै कुरा त कहाँ गर्न सकिन्छ, तर राज्यले पनि साथ दिएको छ, सहयोग गरेको छ, गर्न सकिन्छ।
16: कार्यक्रमको लागि समय दिनुभएकोमा हार्दिक आभार,
15: एकदम यहाँलाई पनि एकदम धन्यवाद। एग्रिकल्चर सेक्टरलाई माया गरिदिनु, डेरी मात्र होइन अरूलाई पनि बोलाएर विभिन्न एग्रिकल्चर सेक्टर रिलेटेड जन लगभग 45 यस्तो चाहिँ एसोसिएसनहरू छन्, वाणिज्य महासङ्घको म वस्तुगत परिषदको सदस्य पनि भएको नाताले यहाँलाई भन्न चाहे, अरूलाई पनि यहाँले ल्याएर गयो भने यहाँको विशेष चाहिँ थाहा हुन्छ र हामीले हाम्रो उत्पादन मौलिक उत्पादन देशको उत्पादनलाई चाहिँ हामीले बढावा दिएर टेवा दिएर यहीँको उपभोग गर्नुपर्छ, त्यसले मात्र देश विकासमा चाहिँ सम्भव छ।
16: हजुर, हामीले आज रोजगारी र अवसर कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहालसँग कुराकानी गर्यौं। आजलाई कार्यक्रम यति नै, प्रविधि संयोजनमा साथ दिनु भएकोमा मिनर्वा बज्राचार्यलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: ल हिँड।
2: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
1: अँ काका, निको नै भएन।
2: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
1: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ। हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
3: ए
1: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
3: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
2: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
1: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ, औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो, प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अप्नाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
2: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
1: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थ चेक राइट गर्नु हुन्न नि।
2: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
4: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँलाई सुनाउँदैछौँ ज्ञानु राणा, तीर्थ कुमारी र साथीहरूको स्वरमा यो स्वदेश गान, रचना क्षेत्र प्रताप अधिकारीको अनि सङ्गीत हो गणेश रत्नको। यो स्वदेश गान पछि ठिक 8 बजे यहाँहरूले सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: नमस्कार, कार्यक्रम बदलेदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलेदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। यति बेला काठमाडौँको भ्रिकुटी मण्डपमा नाइमा मोबिलिटी एक्सपो 2026 चलिरहेको छ। नेपालमा बढ्दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाडीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्रान्डका गाडी तथा मोबिलिटी सम्बन्धी उत्पादनहरू प्रदर्शनीमा छन्। एक्सपोमा झण्डै 40 नयाँ मोडलका गाडी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च भएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाडी हेर्न र त्यसबारे जानकारी लिन आउने नागरिकको चहल पहल पनि बढेको छ। एक्सपोमा 2 पाङ्ग्रे र 4 पाङ्ग्रे गाडीदेखि कमर्सियल गाडीका विभिन्न विकल्पहरू प्रदर्शनीमा राखिएका छन्। विशेष गरी विद्युतीय गाडी, हाइब्रिड मोबिलिटी र नयाँ प्रविधिमा आधारित गाडीले दर्शकको ध्यान खिचिरहेका छन्। विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाडीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भिड देखिन्छ। एक्सपो केवल गाडीको प्रदर्शनीमा सीमित छैन, मोबिलिटीसँग जोडिएका प्रविधि, सेवा तथा अन्य उत्पादनहरूलाई समेत एकै ठाउँमा प्रस्तुत गरिएको छ। गाडीहरूमा भइरहेको विद्युतीकरण, नयाँ प्रविधिको प्रयोग र उपभोक्ताको बदलितो आवश्यकता एक्सपोका प्रमुख आकर्षण बनेका छन्। नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक भइरहेका कारण अटोमोबाइल क्षेत्रमा चासो राख्नेहरूका लागि पनि एक्सपो विशेष बनेको छ। प्रविधियुक्त गाडीको उपस्थिति बढ्दै गएको समयमा आयोजना भएको नाइमा मोबिलिटी एक्सपोले भविष्यको मोबिलिटी कतातर्फ अघि बढिरहेको छ भन्ने झलक समेत प्रस्तुत गरेको छ। आज कार्यक्रम बदलिदो नेपालमा हामी नाइमा मोबिलिटी एक्सपो 2026 केन्द्रित भएर प्रस्तुत गर्दैछौ। आजको कार्यक्रम नाइमा मेला अवलोकन गर्न आएका दर्शक, विभिन्न कम्पनीका स्टलका प्रतिनिधि र नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानीमा केन्द्रित छ। कार्यक्रमको सुरुमा प्रस्तुत छ नाइमा मोबिलिटी एक्सपो 2026 अवलोकन गर्न आएका केही नागरिकको अनुभव।
4: मेरो नाम रमेश पोखरेल, पेप्सिकोलाबाट। होइन, सबै राम्रो छ। म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यो यसो बुझौँ भनेर खास आएको थियो। यो सबै नयाँ नयाँ आएको छ, राम्रो रहेछ। तिमीमा चाहिँ बस आएको छ, त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ। किनकि ठुलो गाडी आएको छ, हेभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ। खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यही ठिक लाग्छ। अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ दादा।
5: हजुर, मेरो नाम तुलसी प्रसाद नेवाने। समग्रमा जे होस् मलाई राम्रै लाग्यो। अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा, स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू। मलाई यो एउटा दुइटा गाडीहरू पनि मन पर्यो, चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर। यो हुन्डाईले अहिले हुन्डाईको गाडी उ गरेर मैले यो टिटोन, यो निसानको टिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ। अरू चाहिँ यस्तो होस्मा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ। अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नुपर्छ भन्छन्, अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको, म चाहिँ पेट्रोलै गाडी चढ्छु, म अझै त्यसमा हात हालेको छैन। एक त दोस्रो त्यो कारणले होइन कि दिनभरि हिँड्न पर्ने, धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो।
6: मेरो नाम सन्देश मानसिंह बस्नेत। चाहिँ लास्ट इयरभन्दा यो पालि चाहिँ अलिकति वेल म्यानेज नै देखेँ मैले, स्टलहरू पनि

0: मलाई लाग्छ इभीप्रति आकर्षित भएको देखिन्छ। पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पऱ्यो नि त। त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अलि इभीप्रति आकर्षित भएको मैले चाहिँ पाइएको छ।
1: मेरो नाम रामबहादुर विष्ट, मैले चाहिँ अब मोटरसाइकलहरू हेरेँ, स्कुटरहरू हेरेँ, अनि यस्तो यो कमर्सियल गाडीहरू हेरेँ, बस हेरेँ मैले। पेट्रोलभन्दा पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट, नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई चाहिँ। नौलो कुरो कुनै थोरै थोरै जोखिम त लिनुपर्छ, त्यो सबैमा त्यही कुरा छ। मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक, म नयाँ नौलो के आयो भनेर आएको हो। म चाहिँ यो विशेष बस हेर्न आएको हो। मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, अनि ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन, त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको हो।
2: यो ललित सिरिज हो, ठिकै छ, नयाँ नयाँ गाडीहरू आइरहेछन्। अब अलिकति चाहिँ नेपालमा एउटा एक किसिमको टेस्टिङ जस्तो छ कि गाडीको, एकदमै महँगो छ गाडी है, महँगो गाडी महँगो छ। अलिक सस्तो टाइपको गाडीहरू पनि अब त्यति होइन, विद्युतीय अब विद्युतीयमा जानुपर्ने स्थिति छ, अब यो भनेको विद्युतीय युग चाहिँ हो, तर यसमा गाडी भर पर्नु हुन्छ र चाहिँ त्यो जुन विद्युतले जुन दिने, जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पऱ्यो भने त राम्रो भएन। त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युग भनेको विद्युतीय हो, तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी। अब नेपालको परिप्रेक्ष्यमा चाहिँ तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताब त हरेक हिसाब किताब चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न। बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले।
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिँदो नेपालमा नाइमाको आयोजनामा भइरहेको मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। यसअघि हामीले नाइमा एक्सपोको अवलोकन गर्न आएका व्यक्तिहरूसँगको अनुभव सुन्यौं। अबको पालोमा सुनौ नाइमा मोबिलिटी मेलामा रहेका विभिन्न कम्पनीका गाडीहरूका स्टलका प्रतिनिधिहरूसँगको कुराकानी।
4: अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टाटाको स्टलमा आइपुगेका छौँ। हामीसँग एकजना सर हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सर, यहाँको परिचयबाट सुरु गरौँ।
5: मेरो नाम सुजन कार्की, म चाहिँ यहाँ अहिले एज अ डेप्युटी म्यानेजर काम गरिरहेको छु सिप्रतिमा।
4: अहिले टाटाको के छ गाडीहरू, कस्तो खालको गाडीहरू भित्री हो यो एक्सपोमा?
5: यो एक्सपोमा चाहिँ हामीले दुईवटा नयाँ प्रडक्टहरू लिएर आएको छौँ, पन्च इभी र टियागो इभी, दुईवटा प्रडक्टहरू छन्।
4: यसको अलिकति विशेषताको बारेमा कुराकानी गरौँ।
5: अब विशेषता भन्दाखेरि टियागो इभीको भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो अहिले अपग्रेडेड भेरिएन्ट आएको होइन। अब डिजाइनहरू हेर्नुहुन्छ भने अझ पहिलाको भन्दा अझ बेटर डिजाइनहरूमा छ, हेडल्याम्प्सहरूमा चेन्ज छ, बम्बर डिजाइनहरू चेन्ज छ, सेफ्टीको लागि अझ बेस्ट रेटेड कार छ, 6 इयर ब्याग होइन, ESP कन्ट्रोल्सहरू, यो कारणहरूले गर्दा 360 डिग्री क्यामराहरू अपग्रेड गरेको छ। तर प्राइस चाहिँ हामीले पुरानै प्राइसमा दिइरहेको छौँ, भनेको हजुर 2899 र 2999 दुइटा प्राइसमा दिइरहेको छौँ। अब अनि इन्टेरियरमा पनि फिनिसिङ, फिट एन्ड फिनिसिङमा अझ पुरानोभन्दा अझ इम्प्रुभ छ। टच स्क्रिनको साइजहरू 26.03 सेन्टिमिटरको छ, त्यही कुराहरूलाई चाहिँ अपग्रेड गरेको छ। अब पन्चमा चाहिँ हामीसँग यो पनि अपग्रेडेड भेरिएन्ट नै हो। जस्तो यसमा हेर्नुहुन्छ भने चाहिँ पन्चमा पनि हामीले पुरानोको भन्दा ब्याट्री क्यापेसिटीहरू पनि बढाएको छौँ, 35-40 किलोवाटको छौँ। अनि त्यस पछाडि हजुर क्लियरेन्सहरू 190-195 छ, मोटर क्यापेसिटी पनि 90-95 किलोवाटको छ। अब यही कुराहरू चाहिँ प्राइस बढ्दा, फिचर्स बढ्दा पनि प्राइस चाहिँ हामीले पुरानोभन्दा कम प्राइसमा लन्च गरेका छौँ। यसमा चाहिँ हाम्रो एउटा स्मार्ट 32 भनेर आउँछ, त्यो चाहिँ हजुरको 32,79,000 पाइरहनु भएको छ। त्यस पछाडि अर्को आउँछ हामीसँग 40 किलोवाटमा इम्पावर्ड भनेर आउँछ, त्यसको 36,79 छ, र इम्पावर्डमा सनरुफ भएको इम्पावर्ड एस चाहिँ हजुरको 37,79,000 छ। यो चाहिँ हामीले पुरानो प्राइसभन्दा कम प्राइसमा लन्च गरेका छौँ, अझ बढी फिचर्सहरू चाहिँ।
4: अहिले ग्राहकको सबभन्दा बढी रोजाइ अथवा चाहिँ आकर्षण चाहिँ कुन गाडीमा देखिन्छ?
5: अब हाम्रो हिसाबमा हेर्दाखेरि चाहिँ दुइटै गाडीहरू एकदमै रुचाइएको छ। हाम्रोमा अहिले भएको प्रडक्टहरूमा सबभन्दा राम्रो बुकिङ्स भइरहेको र बिकी पनि रहेको। पन्च हेर्नुहुन्छ भने 1500 भन्दा माथि छ अनरोड, टिया टियागो हेर्नुहुन्छ भने लगभग 3000 भन्दा माथि छ, यिनीहरू पनि चाहिएको छ।
4: पछिल्लो समय यो इन्धन गाडी र विद्युतीय गाडी इभीको दुइटैको

0: नेपालमा प्रतिस्पर्धा छ, अझ विद्युतीय गाडीहरू धेरै अगाडि आयो भन्ने छ, ग्राहकहरूको बढी चाहिँ चासो छ त्यसमा। टाटाले के गरिरहेछ अहिले? त्यो इन्धन गाडी
1: पनि इभी नै हो,
0: इभी नै हो, के अरे विद्युतीय गाडी नै,
1: बिजुली गाडी नै, ओभरअल नेपालको पेनिट्रेसन नै इभी नै बढी छ।
0: हवस्, यहाँलाई धन्यवाद। अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टोयोटा कम्पनीको स्टलमा आइपुगेका छौँ। हामीसँग यहाँका एकजना कर्मचारीजी हुनुहुन्छ, सरको परिचयबाट मैले सुरु गरेँ।
2: नमस्ते, मेरो महेन्द्र श्रेष्ठ, म टोयोटा नेपालको सिनियर म्यानेजर सेल्सको।
0: अनि के छ अहिले चाहिँ टोयोटाको कम्पनीको गाडीहरू बुझ्न ग्राहकहरूको अवस्था कतिको आइराख्नु भएको छ?
2: अहिले हामीले चाहिँ दुईवटा मोडल चाहिँ नयाँ फरक मोडल चाहिँ लन्च गरेका छौँ, जुनमा चाहिँ अब ऱ्यापो हाइब्रिड, जसले चाहिँ अब दुनियाँमा एउटा टेक्नोलोजीको हिसाबले हाइब्रिड चाहिँ एकदम राम्रो मानिएको र ब्याट्री प्लस फ्युल दुइटैबाट चल्ने गाडी हो यो चाहिँ, दुइटैको मिक्सबाट। र त्यसमा पनि एकदम फरक टाइपको मोडल र धेरै फिचर्स भएको गाडी ल्याएको हुनाले चाहिँ त्यो पनि अहिले ग्राहकले धेरै रुचाइएको छ। र अर्को मोडल भनेको हाइलेस पिकअपमा झन्डै झन्डै 17-18 वर्षपछि चाहिँ नयाँ लुक्समा फरक तरिकाको अलिकति राम्रो खालको चाहिँ हाइलेस आएको छ, जुन चाहिँ कस्टमरको धेरै चाहना थियो कि यस्तो खालको लुक्सको हाइलेस आएदेखि यहाँनिर नेपालमा लिन्थे किन्थे भन्ने पनि धेरैजना भएको थियो। र यसमा पनि अब हाइलेसमा पनि अलिकति 250 सिरिजको जस्तो प्राडोको जस्तोको लुक्समा भित्र चाहिँ इन्टेरियरमा चाहिँ आएको हुनाले चाहिँ धेरैको रोजाइमा चाहिँ यो परेको छ।
0: अब यो टोयोटा कम्पनी विशेष गरी अलिकति लग्जरियस र आम मानिसले एफोर्ड गर्नुभन्दा पनि अलिकति महँगो खालको भन्ने खालको हामीले बुझाइ छ आम मानिसहरूको। समग्र रूपमा सामान्य मानिसको लागि चाहिँ के छ बैङ्किङ प्रोसेस अथवा गाडी लिन चाहेमा ग्राहकहरूको लागि?
2: अहिले चाहिँ अब गाडी त अब महँगै हो होइन, अब फ्युल कारलाई यतिकै अलिकति ट्याक्स नै धेरै नै छ, महँगै हुन्छ। त्यसमा पनि अब टोयोटा अलिकति रिलायबिलिटी हुनाले चाहिँ अलिकति चढ्न सक्नेले नै किनिदिने हो होइन, अब नसक्नेले पनि अलिकति आफ्नो बिजनेस व्यापार बढाएर पुरानै भए पनि लिएका छन्, सेकेन्ड ह्यान्ड लिए पनि बलियै हुन्छ भनेर त्यो रेन्जमा पनि गएको छ नयाँ लिन नसके पनि। अहिले अब ब्याङ्क फाइनेन्सको हिसाबले पनि अहिले इन्ट्रेस्ट रेट एकदमै कम छ, यहीँ पनि ग्लोबल आइएमई आएको छ जसले चाहिँ 5.5 माथिको रेन्जमा दिएको छ, र डाउन पेमेन्ट पनि अब कम्पनी हुनेलाई त 20% डाउन पेमेन्ट गरेर लाने सुविधा पनि छ, त्यो भएको हुनाले चाहिँ अब राम्रै छ भनौँ न अहिले फाइनेन्सियल हिसाबले चाहिँ ब्याङ्क गर्नलाई।
0: अब अघिल्लो वर्षको भन्दा यस वर्ष नाइमा अझ विशेष गरी टोयोटामा चाहिँ अलिकति फरक ग्राहकले अनुभव गर्ने कुराहरू अरू के छ गाडीहरूको सन्दर्भमा?
2: एउटा चाहिँ हाम्रो चाहिँ टेक्नोलोजी सम्बन्धी चाहिँ हाइब्रिडको टेक्नोलोजी सम्बन्धी चाहिँ अलिकति फरक पाउनुहुन्छ, र अब विश्वमै एडप्ट गरेको हाइब्रिड टेक्नोलोजी नेपालले पनि त्यो चाहिँ टेक्नोलोजी बुझोस् जानोस् र केही बारेमा सोध्नु पऱ्यो कस्तो हो हाइब्रिड भनेर सोध्नु पऱ्यो भनेदेखि हाम्रो स्टलमा आएर भिजिट गरेर सोध्न सक्नुहुन्छ। र अर्को भनेको बलियोको लागि चाहिँ टोयोटा हाइलक्स भनेर चिनिएको चिज चाहिँ अब हामीले यहाँनिर कति वर्षदेखि कस्तो खालको टोयोटा हाइलक्सहरू आइरहेछ भनेर चाहिँ हामीले यहाँ डिस्प्ले पनि गरेका छौँ, र कस्तो खालको पिकअपहरू चाहिँ आएको थियो भनेर, त्यो चाहिँ धेरै युज हुने अब नेपाल जस्तो बाटोलाई भएको हुनाले चाहिँ यो पनि आएर कस्तो खालको छ टेक्नोलोजी के छ भनेर बुझ्न सकिन्छ।
0: हवस्, यहाँलाई धन्यवाद कुराकानीको लागि।
2: हस् हस् धन्यवाद।
0: मैले यति बेला निसान कम्पनीको स्टलमा आइपुगेको छु, निसान गाडीको हामीसँग एकजना हुनुहुन्छ, उहाँ यहाँको परिचय म्याम।
3: म अमिता जोशी हो।
0: अमिताजी, यसबाट के छ निसानको विशेष, कस्तो किसिमका गाडीहरू चाहिँ भित्रिएको अवस्था छ, कुन कुन नयाँ लन्चहरू भयो
3: निसानको स्टलमा? अहिले हामीसँग अभाइलेबल भनेको म्याग्नाइट र टेक्टोन हो होइन, हजुरहरूले यता नाइमामा देख्नु नै भयो होला, यो पालिको नाइमामा हाम्रो लन्चिङ भनेको चाहिँ हामीले न्यू टेक्टोनको चाहिँ हामीले लन्च गरे हो, यो चाहिँ अलमोस्ट हजुरको लुक्स वाइज चाहिँ हाम्रो मिनी पेट्रोल जस्तै नै देखिन्छ, जसको विशेषता भनेको अब जापानिज टेक्नोलोजी हो। अब हामीले यो पालि लन्च गरेको भनेको चाहिँ जे होस् अब जो मान्छेहरू जति पनि हाम्रो ग्राहकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब इलेक्ट्रिक कति कस्टमर्सहरू अझै पनि हुनुहुन्छ कि हामी इभी गाडीहरू चाहिँ चढ्दैनौँ, हामी चाहिँ अलि राम्रै बरु पेट्रोलमै चढ्छौँ होइन भन्ने उहाँहरू कस्टमरहरूको लागि चाहिँ भनेर हामीले स्पेसली यो टेक्टोन चाहिँ लन्च गरे हो।
0: हामीसँग निसानमा भएको गाडीहरू र यसको मूल्यको हिसाबमा अलिकति कुरा गरौँ न, कति कतिसम्म
3: प्राइसिङको कुरा गर्नुहुन्छ भने चाहिँ निसान त एकदमै अब पहिला जस्तो होइन, हजुरको एकदम महँगो छ, निसान ब्रान्ड भन्ने बित्तिकै जापानिज ब्रान्ड हो र यो एकदमै महँगो छ भन्ने बुझाइ चाहिँ अहिले एकदमै टोटली रङ भइसकेको छ. सो अहिले हामीसँग जति पनि निसानको गाडीहरू छ स्टार्टिङ प्राइसहरूको 35,75,000 नै सुरुवाती प्राइस छ भने टेक्टनको सुरुवाती प्राइस चाहिँ हामीले 51,29,000 चाहिँ यो नाइमामा चाहिँ लन्चिङ गरेका छौँ.
0: ग्राहकहरूको चाहिँ विशेष रोजाइ कस्ता किसिमका गाडीहरूमा छ निसानको पनि?
3: निसानमा चाहिँ अहिलेसम्म चाहिँ भन्नुपर्दा हजुरको एकदमै भनौँ न सस्तो राम्रो भरपर्दो भनौँ न हाम्रो नर्मल सिम्पल भाषाको बुझाइमा हेर्ने हो भने ग्राहकहरूको चोइसमा चाहिँ सकभर राम्रो पनि अनि ब्रान्ड वाइज राम्रो सस्तो अलि लामो समयसम्म टिक्ने र उहाँहरूले चाहिँ गाडी किनिसकेपछि चाहिँ मेन्टेनेन्स पनि उहाँहरूले चाहिँ गरिराख्न सक्ने खालको चाहिँ रोजाइमा पर्न आउँछ. सो हामीले चाहिँ लास्ट फ्यु इयर्सदेखि चाहिँ यो कुराहरू सबैलाई चाहिँ एकदम ध्यानमा राखेर चाहिँ म्याग्नाइट चाहिँ एकदम पर्फेक्ट भनौँ न जसले चाहिँ इभी गाडी नचढिकन तर राम्रो पेट्रोलमै चढ्ने हो भने चाहिँ यो म्याग्नाइट चाहिँ हाम्रो एकदमै सस्तो राम्रो भरपर्दो गाडी भन्छु म चाहिँ.
0: अब अन्त्यमा दैनिक कति ग्राहकहरूले अवलोकन गर्नुभएको छ स्टल हिजोदेखि सुरु भयो?
3: हिजोदेखि सुरु भएको हिसाबमा त एकदमै धेरै नै प्याक छ होइन अलमोस्ट अब होला अब अझै पनि नर्मली अब हाम्रोभन्दा पनि इलेक्ट्रिकको स्टलहरूमा चाहिँ अझ म्यासिभ भिड चाहिँ छ. हाम्रो कस्टमरको चोइस भनेको चाहिँ जो इलेक्ट्रिकमा नजाने जसको रोजाइ चाहिँ पेट्रोल गाडी नै हो भन्ने मात्रै फिल्टर गरेर कस्टमरहरू भिजिट गर्नुभएको छ. त्यो हिसाबले पनि हिजोको दिनमा मात्रै हामीले कुरा गर्ने हो भने लगभग 150-180 हाराहारीमा चाहिँ हाम्रो स्टलमा मात्रै भिजिट गर्नुभएको छ भने अब सायद अब इलेक्ट्रिकमा त अझ धेरै होला यो भिडको.
0: धन्यवाद
3: हजुर, एकदम धेरै धेरै धन्यवाद.
0: यति बेला हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत होनरी कम्पनीको स्टलमा आइपुगेका छौँ जसले विद्युतीय गाडीहरू मात्रै उत्पादन र बिक्री वितरण गर्ने गर्छ. यसका एकजना प्रतिनिधि हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छ. सरको परिचयबाट सुरु गरौँ.
4: मेरो नाम चाहिँ दिवस केसी, म चाहिँ बोमा होनरी कम्पनीको बोमा इभी भन्ने गाडीमा एज अ मार्केटिङ सेल्स पर्सन बसिरहेको छु.
0: पछिल्लो समय यो विद्युतीय गाडीमा आम उपभोक्ताको चासो बढिरहेको छ होइन, भिड पनि धेरै जसो स्टलहरू विद्युतीयतिरै बढी देखिन्छ, के छ तपाईँको अवस्था?
4: हाम्रो पनि अहिले राम्रै छ किनभने हजुरको यो सिटी कार हो यो चाहिँ हाम्रो चाहिँ खासमा सिटी कार हुनाले मान्छेलाई चाहिँ कस्तो खालको गाडीले चाहिँ हेर्दा पनि सानो चिटीको परेको छ भनेर मान्छेले आफ्नो प्रतिक्रियाहरू देखाउन चाहिँ आइरहनु भएको छ भनौँ न.
0: यसको के छ मूल्यको हिसाबमा कतिसम्म पर्छ?
4: यसको हजुरको दुईवटा भेरिएन्ट छ, 300 किलोमिटर र 200 किलोमिटर गरेर. 300 किलोमिटरको चाहिँ हजुरको 26 लाख छ र 200 किलोमिटरको चाहिँ 21 लाख रुपियाँ छ.
0: एकपटकमा फुल चार्ज गर्दाखेरिको कुरा गर्नुभयो कि
4: मैले प्राइसको कुरा गरेँ.
0: किलोमिटर भने चल्ने त्यति चल्ने भन्न
4: खोज्नुभयो? ए फुल चार्ज गर्नुभयो भने हजुरलाई 300 किलोमिटरको रेन्ज पाउनुहुन्छ.
0: पछिल्लो समय यो विद्युतीय गाडीहरूको जसरी विकास विस्तार देशभरि हुँदैछ होइन, यो होन्डी कम्पनीले विशेष गरी यसकै कारोबार गर्ने रहेछ, अब के होला योभन्दा पछाडिको भविष्यमा? यसो हेर्दाखेरि नेपालमा विद्युतीय गाडीहरू नै फस्टाउँछ अथवा चाहिँ इन्धनबाट चल्ने गाडीहरू पनि यही मात्रामा अघि बढिराख्छ, के लाग्छ यहाँ?
4: अब हजुरको फ्युचर हेर्दाखेरि चाहिँ इलेक्ट्रिक गाडी नै फ्युचर होला जस्तो छ किनभने हजुरको अब पेट्रोलको प्रब्लम पेट्रोलको त्यो महँगाई हेरेर चाहिँ इलेक्ट्रिक चाहिँ एकदमै मान्छेलाई एकदमै सजिलो भयो क्या. अब हजुरले घरमै चार्ज गर्छु, घरकै बत्तीले चाहिँ मजाले चार्ज गर्न मिल्यो, बाहिर कहीँ हाइवेतिर गयो त्यहाँ पनि इलेक्ट्रिक चार्जरहरू आजभोलि जहाँ पनि पाउनुहुन्छ, चाहे हजुर इन्डियामा ट्राभल गर्दै हुनुहुन्छ, चाइनातिर ट्राभल गर्दै हुनुहुन्छ, जहाँ पनि आफ्नो गाडी लिएर म कम्फर्टेबल जान पाउँछु भन्ने पाउँछ आजभोलि.
0: सो यसका लागि सरकारले अलिकति यो चार्जिङको समस्या त्यसै गरी ब्याट्रीमा पनि अलिकति अझै मोडिफाई भएर आउनुपर्छ भन्ने पनि माग उठ्छ बेला बेलामा, कति समस्या छ भनिन्छ अथवा महँगो पर्छ भनिन्छ, यसका लागि के भन्नुहुन्छ यसमा?
4: अब त्यो सरकारको चाहिँ सरकारले चाहिँ यस्तो कुरामा चाहिँ ध्यान दिनै पर्छ किनभने हजुरको फ्युचर भनेको अब इलेक्ट्रिक हो होइन, अब त्यो हामीले कुरा देखि पनि रहेछौँ र देखि पनि सकेको कुराहरू, त्यही हुनाले अब सरकारले अलि यो कुरामा ध्यान दिएपछि उपभोक्ताहरूलाई चाहिँ धेरै सजिलो हुन्थ्यो कि.
0: त्यो विद्युतीय गाडीभित्र पनि ग्राहकको विशेष चासो त्यसभित्र के विषयमा बढी सोधपुछ हुँदो रहेछ उहाँहरूबाट?
4: ए उहाँहरूको चाहिँ धेरै जस्तो किलोमिटर कति किलोमिटर कुद्छ र अनि पैसा त्यही हो कति कति कति मूल्यको छ त्यही नै छ चासो.
0: हस्, यहाँलाई धन्यवाद कुराकानीको लागि.
4: थ्याङ्क यू सर.
0: हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत इको कम्पनीको स्टलमा आइपुगेका छौँ। म उहाँको परिचयबाट सुरु गर्छु। सरको शुभ नाम?
5: मेरो शुभ नाम रितेश दासिङ।
0: यसको बारेमा पनि अलिकति तपाईँ?
5: ओके, म चाहिँ न्यू स्कुटरको मार्केटिङ म्यानेजर हो। हामी अहिले नाइमामा प्रस्तुत छौँ 2026-23 नाइमामा हाम्रो स्टलमा आइदिनुहोस् होला। हाम्रो स्कुटर हो मेन फोकस, तर इट डजन्ट मिन टु विलर्स भनौँ न, स्कुटर भन्दा पनि टु विलर्स ब्रान्ड हो हामी। अब टु विलर्स ब्रान्डमा हामी स्कुटर हो, तपाईँको स्पोर्ट बाइक भनौँ हो, तपाईँको रोड रेसर बाइक भनौँ, हामी त्यो प्रोभाइड गर्छौँ।
0: पछिल्लो समय ग्राहकहरूको अलिकति यो विद्युतीय गाडीतिर्फ पनि आकर्षण बढ्दो छ, के पाउनु भएको छ? तपाईँको अनुभव के छ? हिजोदेखि एक्सपो सुरु भएको छ, आजसम्मको अवस्था के छ? कति
5: पहिलाको मार्केट अनुसार र पहिलाको जुन हाम्रो जनताहरूको जुन एउटा मेन्टल ब्लक थियो नि, त्यो चाहिँ ओपन भएको छ सर। रिसेन्टली जुन एउटा पेट्रोल सर्टेजले गरेर ओपन भएर उहाँहरू चाहिँ एडप्टेसनमा इलेक्ट्रिक बाइक्स, इलेक्ट्रिक स्कुटरको एडप्टेसनमा एकदम बढ्दो देखिरहेछौँ सर हामीले। सो यस्तै भइराख्यो भने छिटै नेपाल पनि एउटा राम्रो गाडी जस्तै स्कुटर र बाइकमा पनि छिटो एडप्टेसन गर्ने कन्ट्री चाहिँ हुनसक्छ।
0: यो इन्धनबाट चल्ने पेट्रोल र विद्युतीय बाइक चढ्दाखेरि अथवा मोटरसाइकल चढिराख्दाखेरि दुई पाङले के फरक छ यसमा चाहिँ?
5: धेरै फरक छ नि सर। सेभिङ, तपाईँको पैसा धेरै सेभ हुन्छ नि सर। तपाईँले मान्नुहोस्, तपाईँको होइन, तपाईँले बाइक चलाउनुहुन्छ मान्नुहोस् होइन, पेट्रोलको हो, तपाईँले 5,000 रुपियाँ तिर्नुहुन्छ महिनाको। सो तपाईँको 4 वर्षको हिसाब गर्नुभयो भने तपाईँको 3-4 लाख त तपाईँको पेट्रोलमा खर्च हुन्छ सर है। त्यही कुरा तपाईँले इभी चलाइराख्नु भएको छ भने यो म्याक्सिमम 20,000-30,000 खर्च होला तपाईँको बिजुलीको हो। तपाईँको अलमोस्ट लाइक 3-4 लाखको त यहाँ तपाईँको पैसा सेभ हुन्छ सर, त्यो त हुँदै भयो। अनि तपाईँले जुन कुरा तपाईँले पेट्रोल बाइक चलाएर पाइराख्नु भएको छ नि, त्यही सुविधा त तपाईँले इभीबाट पनि उठाउन सक्नुहुन्छ नि। सो कुरा त्यही हो सर।
0: अब के छ जस्तो विद्युतीय गाडी खरिदका लागि बैङ्किङ सुविधा, फाइनेन्सको यस सन्दर्भमा के छ जानकारी?
5: छ मजाले तपाईँले आइसी मोटर जस्तै जसरी पाउनुहुन्छ नि फाइनेन्स, त्यस्तै हाम्रो इभीमा पनि मजाले पाउन सक्नुहुन्छ सर। हाम्रो शाखा छ ब्याङ्किङमा पनि, हाम्रो एनआइबी ब्याङ्कहरू हुनुहुन्छ होइन, एनआइबी ब्याङ्क हुनुहुन्छ, अनि अरू ब्याङ्कहरू पनि हुन्छ हाम्रो पार्टनरहरू, त्यहाँबाट पनि तपाईँले फाइनेन्स सुविधा लिन सक्नुहुन्छ। साकार फाइनेन्स हाम्रो फाइनेन्स पार्टनर नै हो, उहाँबाट पनि तपाईँले फाइनेन्सिङ सुविधा लिन सक्नुहुन्छ सर मजाले।
0: अधिकतम, न्यूनतम, सबैभन्दा कम मूल्य र सबैभन्दा बढी के फरक छ?
5: हाम्रो सबभन्दा कम मूल्य 2,35,000 बाइक हो एफएक्स विन, र सबभन्दा बढी मूल्य एफकेएक्स 300 भन्ने, त्यो चाहिँ तपाईँको 3,85,000 पर्छ सर हो। अब तपाईँले डिफ्रेन्स हेर्नुहुन्छ भने एउटा रेन्जको डिफ्रेन्स छ, एउटा 100 किलोमिटर हो भने अर्को 150 किलोमिटर छ है सर। अरू भनेको स्पेक्सहरू, फेसिलिटिजहरू, अभियसली तपाईँले अलिकता पैसा तिर्नुहुन्छ भने अझ धेरै फेसिलिटिजहरू पाउनुहुन्छ बाइकिङको बाइकको सन्दर्भमा। अर्को ब्याट्रीमा फरक छ सर, हाम्रो 235 चाहिँ तपाईँको ग्राफिनाइट ब्याट्री हो भने 385 चाहिँ तपाईँको लिथियम आयन ब्याट्री हो। सो ब्याट्रीको क्वालिटीमा पनि डिफ्रेन्स हुन्छ, वारेन्टीमा डिफ्रेन्स हुन्छ। सो अलिक त फरक छ, त्यो बाइक धेरै भन्नु पनि अरू खासै फरक के पनि छैन। मोटर पनि, मोटर पावरहरू पनि काइन्ड अफ सेम नै छ, सो डिजाइन पनि सेम नै छ, हेर्न सक्नुहुन्छ तपाईँले। सो त्यस्तो फरक भन्ने एउटा हाम्रो ब्याट्रीमा होइन, वारेन्टीमा, ब्याट्री वारेन्टीमा बेसिकली यति नै फरक छ। अनि रेन्जमा
0: दैनिक कति जति ग्राहकहरू अवलोकन गर्न आइराख्नु भएको छ बुझ्न?
5: 200-300 मान्छेहरू आइराख्नु भएको छ सर, मजाले आइराख्नु भएको छ, 200-300 मान्छेहरू।
0: हस्, यहाँलाई धन्यवाद समयको कुराकानीको लागि
5: सर।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा नाइमा मोबिलिटी एक्सपो 2026 विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। कार्यक्रममा नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता सङ्घ अर्थात् नेपाल अटोमोबाइल इम्पोर्टर्स तथा म्यानुफ्याक्चरर एसोसिएसन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुरा कानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारी जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106 96।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा काठमाडौँमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। यसअघि हामीले नाइमा अवलोकन गर्न आएका केही नागरिक र त्यहाँ प्रदर्शनीमा राखिएका स्टलका प्रतिनिधिसँगको कुराकानी प्रस्तुत गर्यौँ। कार्यक्रममा अब सुनौँ नेपाल अटोमोबाइल इम्पोर्टर एन्ड म्यानुफ्याक्चरर एसोसिएसन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी। स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
3: हस् धन्यवाद।
2: यस वर्ष पनि हरेक वर्ष चाहिँ नाइमाले नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गरेको छ, होइन? यसको अहिलेको मुख्य उद्देश्य चाहिँ के हो भनेर बुझ्ने?
3: सर्वप्रथम त नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा नेपालका प्रमुख सवारी साधन आयातकर्ता तथा निर्माताहरूकोले स्थापना गर्नुभएको एसोसिएसन हो, जसले वर्षमा कम्तीमा एउटा नेपालकै सबैभन्दा ठुलो अटोमोबाइल एक्जिबिसन गर्ने गरेको छ। यसको प्रमुख उद्देश्य एउटै छानामुनि अवलोकनकर्ताहरूले आफूलाई मन परेको र आफूलाई सुहाउँदो र उपयुक्त सवारी साधन छान्न सक्नुहोस्, सँगसँगै सवारी साधन र मोबिलिटी क्षेत्रको बारेमा आफूलाई चाहिने जानकारीहरू पनि हासिल गर्न सक्नुहोस्। त्यही भएर हामीले एक्सपोमा सवारी साधन प्रदर्शनीको सँगसँगै लर्निङ सेसन्सहरू र क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रमहरू पनि गर्ने गरेका छौँ।
2: अघिल्लो संस्करणको तुलनामा यसपटक चाहिँ एक्सपोमा के कस्ता नयाँ कुराहरू थपिएका छन् जसले आम दर्शकलाई चाहिँ त्यो चाहिँ आकर्षण गरोस्?
3: पहिलो कुरा त पहिलो संस्करणभन्दा अहिले हाम्रो परिष्कृत र बृहत भएको छ हाम्रो एक्सपो, किनभने अघिल्लो वर्ष 47 ब्रान्डहरूले प्रदर्शन गर्नुभएको थियो भने अहिले कम्तीमा 55 ब्रान्डहरूले चाहिँ प्रदर्शन गरिरहनु भएको छ। त्योमध्ये 50 बढी ब्रान्डहरू लन्च हुनुभएको छ, नयाँ मोडलहरू लन्च गर्नुभएको छ ब्रान्डले। यसले के देखाउँछ भने अवलोकनकर्ताहरूलाई धेरैभन्दा धेरै विकल्पहरू यहाँनिर छन्। अर्को चाहिँ लर्निङ सेसन्सहरू हामीले पोहोरभन्दा अझै परिष्कृत ढङ्गले अगाडि बढाइरहेका छौँ। नेपालकै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अनिल केशरी शाह, टिकाराम यात्री, सञ्जय कोइराला, सञ्जय सिलवाल गुप्ता, दीपक थपलिया, आलोक खत्री जस्ता प्रबुद्ध व्यक्तित्वहरूले चाहिँ मोडरेसन गरेर देशकै नीति निर्माता र विज्ञहरू र विदेशबाट समेत हामीले 4 विज्ञहरूलाई बोलाएका छौँ। उहाँहरू समेतको उपस्थितिमा लर्निङ सेसन्सहरू आयोजन गर्दैछौँ। अर्को चाहिँ नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई लक्षित गरी हाम्रो मेडिकल पार्टनर ग्रान्डी हस्पिटलले दुर्घटना हुने बित्तिकै कसरी घाइतेलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धीको विशेष तालिम र अवेरनेस कार्यक्रम पनि छ। अर्को अघिल्लो वर्षभन्दा अहिले हाम्रो भइरहेको परिष्कृत रूप चाहिँ ट्राफिक प्रहरीको स्टल राखेका छौँ हामीले, जहाँ चाहिँ हरेक भ्रमणकर्ताले ट्राफिक गतिविधि र अवेरनेस रोड सेफ्टीसँग सम्बन्धित र ट्राफिक म्यानेजमेन्टसँग सम्बन्धित अवेरनेसका कार्यक्रमहरू पनि पाउनुहुनेछ। तपाईँलाई प्रिमियमनेसको फिलिङ अझै बढी हुनेछ भन्ने हामीलाई लाग्छ।
2: अब अलिकति व्यवसायिक कुरा गरौँ। आम दर्शकले गाडी अवलोकन गर्ने बाहेक अरू के कुराहरू चाहिँ जान्ने अवसर पाउनुहुन्छ यहाँ आइसके पछाडि?
3: अब एउटै छानामुनि धेरै सवारी साधन हुनुको एउटा फाइदा के हुँदो रहेछ भने किन्न जानुभएको होइन, तपाईँ बुझ्न जानुभएको हो। त्यसले तपाईँलाई के लाग्छ भने अहिले पनि नेपालको मार्केटमा एउटा सवारी साधनको वर्कसपभित्र गएर सोधिहाल्ने गइहाल्ने स्थिति त्यति सहज बनिरहेको देखिँदैन। तर एक्सपोमा त तपाईँलाई त आउने यो गाडी कस्तो हो, यसको मूल्य कति छ, छुट कति छ, यसका विशेषताहरू के हुन् भनेर त्यहाँ बुझिसकेपछि त्यो जुन इन्फर्म्ड डिसिजन भन्ने गर्छौँ नि हामी, जानेर बुझेर गरेको निर्णयले त तपाईँले जिन्दगीमा गाडी किन्नु त एउटा महत्त्वपूर्ण निर्णय हो नि, होइन? आज हाम्रो समाजमा घर बनाउनु, सवारी साधन जोड्नु
2: तर
3: सपना जस्तो हो नि, होइन? एकदमै धेरै बुझेर गर्नु पाउनुहोस् भनेर हामीले प्रत्येक स्टलमा प्रोफेसनल काउन्सिलरहरू ब्रिफ गर्न सक्ने व्यक्तिहरू चाहिँ व्यवस्था गरेका छौँ भने लर्निङ सेसन्समा पनि यहाँले ओभरअल मोबिलिटीका पर्सपेक्टिभहरू सोध्न सक्नुहुन्छ, होइन? कुन क्याटेगोरीको भेहिकल चाहिँ तपाईँको लागि उपयुक्त हुनसक्छ, पेट्रोल डिजेल आइस भेहिकल अथवा इलेक्ट्रिक भेहिकल अथवा तपाईँको चाहिँ हाइब्रिड भेहिकल अथवा तपाईँको लागि चाहिँ कुन टाइपको चाहिँ सामान्य फ्यामिली ह्याचब्याक कार चाहिँ तपाईँको लागि जरुरी हो कि अथवा एसयुभी कुनै लग्जरी कार तपाईँको लागि उपयुक्त हो कि कमर्सियल भेहिकल उपयुक्त हो कि, यी कुराहरू हेर्न त एउटै छानामुनि यो त सबैभन्दा ठुलो विकल्प हो। र मलाई लाग्छ एउटा सिरियस सवारी साधन सिरियसली किन्न खोजिरहनु भएको व्यक्ति चाहिँ एउटा दीक्षित हुने अवसर हो जस्तो लाग्छ कि मलाई सर।
2: 55 बढी ब्रान्डका 40 बढी नयाँ मोडलका अझ त्योभन्दा पनि सम्भवतः बढी होला हामीले यतिसम्म जानकारी पायौँ त्यो किसिमका प्रदर्शनीहरू राखियो भन्ने छ गाडीहरूको यसमा अलिकति जाउँ न के हो कस्तो खालका गाडीहरू देख्न पाउँछौँ।
3: अब हाम्रो सुरुको योजना अनुसार चाहिँ हामीले 52 स्टल्समा 55 बढी ब्रान्ड भनेका थियौँ अहिले हेरेर यहाँ आउँदाखेरि 55-56 भन्दा बढी ब्रान्ड देखिनु भएको छ 40 बढी नयाँ मोडल भनेका थियौँ तर मोडल चाहिँ कतिपय एक्जिस्टिङ मोडलमा पनि अलिकति त्यसलाई चाहिँ इन्हान्स भएर आएको मोडल समेत लन्च गर्दाखेरि हिजो मात्रै पनि करिब 50 हाराहारीमा लन्च गर्नुभएको नयाँ मोडल लन्च गर्नुभएको थियो। हामीले यसपालि 2 पाङ्रे र 4 पाङ्रे सवारी साधन मात्रै प्रदर्शनमा राखेका छौँ र त्यसमध्ये पनि 2 पाङ्रेमा मोटरसाइकल र स्कुटर र 4 पाङ्रेमा प्यासेन्जर कार अनि तपाईँको चाहिँ कमर्सियल भेहिकल दुईवटा क्याटेगोरीको गरेर 26 कारहरू छन् तपाईँका चाहिँ प्यासेन्जर कार भने 8 क्याटेगोरीका चाहिँ तपाईँको चाहिँ 8 कम्पनीहरूले चाहिँ कमर्सियल भेहिकल प्रदर्शन गर्दै हुन्छ भने 18-19 कम्पनीले चाहिँ तपाईँको 2-व्हिलर स्कुटर र मोटरसाइकल प्रदर्शन गर्दै हुनुहुन्छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ जुन मोडलहरू आइरहेका छन् अहिले कतिपय मोडल मार्केटमा अलिक अगाडि देखिए तापनि अफिसियली लन्च नभइसकेका र अहिले बजारले विकल्प धेरै दियो। अब नाइमा मोबिलिटी एक्सपो नेपालको सबैभन्दा ठुलो मोबिलिटी एक्सपोमा यति धेरै नयाँ मोडल लन्च हुनुले भनेको हामीले मोबिलिटी फर अल भनेका छौँ। अब एउटा किन्न चाहने एउटा अवलोकनकर्ता र किन्न चाहने सवारी साधन जसले खरिद गर्न खोजिरहनु भएको छ अझै बढी उपयुक्तता उहाँले भेट्ने सम्भावना भयो।
2: नेपालमा सामान्यतया आम मानिसको पहुँचमा 4 पाङ्रे गाडी चाहिँ अलिकति कमै देखिन्छ होइन हुने खाने अथवा चाहिँ अलिकति पैसा भएको व्यक्तिले मात्रै चढ्न सक्ने भनेर बुझिन्छ। त्यसैले यहाँले पनि भन्नुभयो सोरुममा गएर सिधै बुझिहाल्ने भन्ने हुँदैन भन्नुभयो। त्यसैले गर्दा यस्ता एक्सपोहरूले अझ त्यसका लागि अझ सपोर्ट सहयोग गर्छन् जस्तो लाग्छ। सबैभन्दा सस्तो अथवा आम नागरिकले चाहिँ सामान्य स्तरको मानिसले पनि चढ्न सक्ने गाडीको सुविधा छ कि छैन?
3: मैले यहाँलाई अघि पनि सङ्केत गरेँ नेपालका 80% भन्दा धेरै मूल रूपमा आयात गर्ने आयातकर्ता र निर्माण सवारी साधन निर्माणकर्ताहरूको एसोसिएसन हो नाइमा। यहाँ तपाईँले क्याटेगोरी वाइज नट ओन्ली त्यो टेक्निकल क्याटेगोरी मात्रै नभएर यो चाहिँ प्राइस वाइज पनि तपाईँले सामान्य अफोर्डेबल प्राइसदेखि लिएर महँगो प्राइससम्मका गाडी सवारी साधनहरू यहाँ पाउनुहुन्छ। अब मैले नाइमाको सचिवालय अथवा नाइमाको कर्मचारीको हैसियतले नभने एउटा एक्सपोको दर्शकको हिसाबले हेर्दाखेरि पनि
2: आम नागरिकको
3: हिसाबले हेर्दा पनि करिब 20 लाखको हाराहारीदेखि लिएर अझ 20 लाखभन्दा केही कम सम्मित तपाईँको चाहिँ अफर प्राइसमा 18-20 लाखका गाडीदेखि लिएर अब करोडौँका गाडी पनि देखिएको स्थिति छ होइन। त्यो भएर तपाईँले चाहिँ आफ्नो उपयुक्तता अनुसार हेर्ने रह्यो। अर्को कुरा यहाँले भन्नुभयो 4 पाङ्रे सवारी साधन जुन यहाँले लार्जर देन द लाइफ इमेज भन्छ नि जुन यो चाहिँ मेरो लागि होइन दिस इज नट द पिस अफ माई केक त्यो सोचाइबाट चाहिँ हामी मुक्त हुनुपर्छ जस्तो मलाई लाग्छ। तपाईँले एउटा 4 पाङ्रे सवारी साधन किनेर 4 परिवारको मान्छे हिँड्ने आफू सुरक्षित तरिकाले धुवाँ धुलोबाट जोगिने तपाईँको चाहिँ वायु प्रदूषणका सारा कुराहरू जुन छन् त्योसँग जोडिने सबै हिसाब गर्नुभयो भने र तपाईँ 2 पाङ्रे सवारी चलाइरहनु भएको छ भने तपाईँ 4 पाङ्रे पनि अफोर्ड गर्न सक्नुहुन्छ कि बा। त्यो सँगसँगै सवारी साधन यदि नेसेसिटी हो भने सवारी साधन एसेट हुनसक्छ होइन। सवारी साधन लग्जरीको रूपमा या लायबिलिटिजको रूपमा एउटा पाटो होला तर तपाईँले हेर्नुहुन्छ भने कति धेरै व्यक्तिहरूले सवारी साधनलाई एसेटको रूपमा प्रयोग गरेर आय आर्जन बढाइरहनु भएको छ। डिरेक्ट आय आर्जन एउटा हो अर्को चाहिँ सवारी साधनले जुन गतिशीलता बढाउँछ त्यसपछि तपाईँको पोटेन्सियल बढ्छ भन्ने मलाई लाग्छ। तपाईँले सहज ढङ्गले कहीँ पुग्न पाउनुभयो योजना गर्न पाउनुभयो र तपाईँको
2: सुरक्षाको
3: कुरा रह्यो र म त हेर्छु स्वास्थ्यको पनि कुरा हो होइन। काठमाडौँमा वायु प्रदूषणको स्तर कुनै बेला कति स्तरमा पुगेको थियो हामीले हेरेका थियौँ होइन। त्यो इन्डिकेटर 50 तल हुनुपर्ने 250 माथि पुगेर संसारका प्रदूषित सहरहरूमध्ये हामी पनि पऱ्यौँ होइन अग्रस्थानमा। त्यो अवस्थामा हेर्दा सवारी साधनलाई एउटा नेसेसिटीको रूपमा बुझ्नु पऱ्यो। सवारी साधनलाई एउटा चाहिँ आफ्नो यस्तो एसेट जसले चाहिँ कसैले प्रत्यक्ष रूपमा लाभ लिने गरी चाहिँ सवारी साधनलाई एउटा स्रोत बनाउन सक्नुहोला भने कसैले चाहिँ अप्रत्यक्ष रूपमा त्यसले तपाईँको क्यापासिटी इन्हान्स गर्यो तपाईँलाई स्वस्थ बनायो र समग्रमा तपाईँको गतिशीलता बढायो भन्ने चाहिँ मेरो बुझाइ छ सर।
2: अब यहाँले अलिकति यस्तै खालको प्रसङ्ग जोड्नुभयो, मैले पनि यही सोध्न चाहेँ। यो आम यो गाडी चढ्ने भने चार पाङ्रे गाडी चढ्ने भने नेपालमा चाहिँ विलासिताका लागि बढी हो, त्यो किसिमको सडक सुरक्षा पनि छैन, सडकको पहुँच पनि छैन, पैसा हुने मान्छेले गाडी वर्षै पछि फेर्छ, आवश्यकता भन्दा विलासिता बढी भन्ने भाष्य पनि छ, एक प्रकारको बहस हुन्छ। यसमा के भन्नुहुन्छ यहाँको अहिलेसम्मको भोगाई बुझाइ देखाइ यो एक्सपोलाई हेर्दाखेरि?
3: अब हेर्नुहोस्, नाइमाले सुरुदेखि नै गरेको एउटा बहस पैरवी के हो भने सवारी साधन आवश्यकता हो, विलासिता होइन। तपाईँले विकसित देशहरू हेर्नुहुन्छ भने, मैले कुनै समय अमेरिका भ्रमण गर्ने अवसर पाएको थिएँ, त्यहाँका सडकहरू हेर्दाखेरि मलाई म आफै विश्वास गर्न लायक भएन। यति टाढा टाढासम्म जाने बाटोहरू वान वे छ, यति धेरै स्पिडमा गाडी हाँक्न सकिने र त्यो गतिशीलता देखिन्छ, त्यहाँ हजारौँ गाडीहरू सयौँ किलोमिटरको 100 किलोमिटरभन्दा बढीको स्पिडमा कुदिरहेका छन्। त्यहाँको एकजना विज्ञले भन्नुभयो, अमेरिका विकसित भएर सडक बनाएको होइन, सडक बनाएको भएर विकसित भएको हो भनेर
2: भन्नुभयो।
3: देखियो होइन, तपाईँको 300-400 किलोमिटर प्रति घन्टा चल्ने मेट्रो रेलहरू, द्रुतगतिका रेलहरू जापान चाइनाले बनायो भने हामी सुन्छौँ, त्यति हुने हो। सोच्नुहोस् त, 825 किलोमिटर लम्बाइ छ देशको। मलाई लाग्छ काँकड भिट्टाको मान्छेले महेन्द्रनगरको गड्डा चौकीमा जाहिर खान जान सक्छ नि, 800 यदि 2 घन्टा त लाग्ने रहेछ नि, त्यो सुविधा 2-2.5 घन्टामा होइन। गतिशीलताले कति धेरै समाजमा सन्तुलन दिन्छ होला। हेर्नुहोस् त, हाम्रा पाहाडका गाउँघरहरू किन खाली भयो भन्दा गतिशीलता भएन नि, होइन। मेरो घर खोटाङ हो, म यहाँबाट करिब 200-300 किलोमिटर, यदि मसँग मेट्रो रेल हुन्थ्यो भने त म त 1 घन्टामा पुग्ने रहेछु नि त, म बसाइसराई गर्नुपर्ने थिएन। त्यसले गर्दा मेरा मूल्य मान्यता, मेरा त्यहाँका चाहिँ रिसोर्सहरू र मेरो सम्बन्धहरू सबै बच्ने थिए, समग्रमा हाम्रो समाज सन्तुलित हुने थियो भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो पहुँचभन्दा बाहिरको कुरा भन्दा पनि यसलाई पहुँचमा बनाउनुपर्छ। त तपाईँसँग पैसा थोरै छ, सानो थोरै पैसाको सवारी साधन लिनुहोस्। नेपाल सरकारले अहिले 60%सम्म लोन दिने गरी नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रोभिजन गरेछ। अझ ठुला कमर्सियल भेहिकलमा त अझ त्योभन्दा बढी लोन दिँदैछ। तपाईँले म समग्रमा कसरी हेर्छु भने, एसेट बनाउनु भयो भने सवारी साधन तपाईँको किस्तामा पनि तपाईँ लिन सक्ने स्थिति सरकारले बनाइदिएको छ। इलेक्ट्रिक भेहिकलमा दिएको सरकारको सुविधाहरू अहिले हेर्नुहोस्, त्यो किन दिएको त भन्दा सबैले चढ्नुहोस् है, तपाईँको गतिशीलता बढाउनुहोस् है, जसले चाहिँ अर्थतन्त्रदेखि लिएर रोजगारी र सामाजिक सन्तुलनमा योगदान पुर्याउँछ भनेर हो भन्ने लाग्छ। त्यो भएर मलाई लाग्छ सवारी साधन आवश्यकता नै हो। तपाईँसँग धेरै पैसा छ, अलि महँगो लग्जरी गाडीमा जानुहोस्, होइन भने नेसेसिटी क्यापेसिटी क्याटेगोरीको सवारी साधन म धेरै देख्छु।
2: अब यो हाम्रो कार्यक्रम सुनेकै भरमा कतिपय व्यक्तित्वहरू अथवा यो नेपाल मोबिलिटी एक्सपो पनि अवलोकन गर्न आउन सक्नुहुन्छ। त्यहाँ मैले बैङ्कको स्टलहरू पनि देखेँ, बैङ्कहरूको पनि त्यहाँ स्टाफहरूले धेरै ग्राहकहरूसँग अन्तर्क्रिया पनि गरिराख्नु भएको थियो उहाँहरूले आफ्नो बारेमा। अहिलेको सुविधा के छ विशेष यहाँभित्र छिरिसके पछाडि बैङ्कहरूबाट प्राप्त गर्ने ग्राहकले?
3: अब पहिलो कुरा चाहिँ सर, मैले हिजो पनि कहीँ भनेको थिएँ, सपिङ गर्न जाने मेला भर्न जाने भनेको रहेछ कि, त्यो उत्साह एउटा मेला भर्न जानेको उत्साह नै फरक हुँदो रहेछ भने, त्यहाँ प्रदर्शनीमा हुनुभएका या त हाम्रा सवारी साधनका प्रदर्शन गर्ने हाम्रा चाहिँ ब्रान्डहरू हुनुहोस् अथवा हाम्रा स्पोन्सर्स पार्टनर्सहरू हुनुहोस्, सबैले केही न केही स्पेसल अफरहरू राख्नु भएको रहेछ। हाम्रो अहिले को स्पोन्सर्ड बाई ग्लोबल आर्मी ब्याङ्क हुनुहुन्छ, उहाँले विशेष अफर राखेको कुरा हिजै अनाउन्स गरिसक्नु भएको छ, मलाई लाग्छ 6%भन्दा कममा अथवा अहिलेसम्मकै सबैभन्दा सस्तो ब्याज दरमा चाहिँ सहुलियत ऋण उहाँहरूले चाहिँ उपलब्ध गराउने भनेर घोषणा गर्नुभएको छ। ब्याङ्किङ पार्टनर हुनुहुन्छ सिद्धार्थ ब्याङ्क र एनएमबी ब्याङ्क, उहाँहरूले पनि विशेष अफरहरू दिनुभएको छ, किनकि उहाँहरूले अफर दिएर आएका छौँ भनेर आइसकेको छ, उहाँले दिनुपर्छ, किनकि यो सबै कुरा ट्रान्सपेरेन्ट छ, कुन ब्याङ्कले कति दिइरहेको छ भन्ने कुरा मान्छेले उहाँहरूको अगाडि बस्दा बस्दै स्टलमा बस्दा बस्दै चेक गर्न सक्छ। टेक्नोलोजी हामीसँग त्यो यस्तो अवस्था छ। नाइमा नेपाल मोबिलिटी एक्सपो भ्रमण गर्न आउनुहुने जति पनि अवलोकनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई ब्याङ्कको पनि विशेष सुविधा छ, यसै गरी सवारी साधनहरूले पनि खुलाएरै लेख्नु भएको छ विशेष अफरहरू, होइन। कतिपयले चाहिँ तपाईँको राम्रो अफर पनि अफर गरेर हिजै हाम्रो उत्साहजनक उपस्थिति भयो, धेरैजनाले आफ्नो सवारी मन परेको सवारी साधन बुक गरिसक्नु हो भन्ने चाहिँ भनिसक्नु भएको छ।
2: यो मेला हेर्दाखेरि र त्यसपछि समग्र आफ्नो वैयक्तिक मूल्याङ्कनको हिसाबले पनि नेपालमा चाहिँ कति जति मासिक आमदानी हुने मानिसले चार पाङ्रे गाडी चाहिँ चढ्न सक्छ र त्यसका लागि के कुराहरूको आवश्यकता पर्छ, न्यूनतम मापदण्ड अलिकति यसमा चाहिँ के छ, यहाँको व्यक्तिगत विचारलाई पनि मैले जोड्न चाहेँ।
3: यो टेक्निकल प्रश्न गर्नु हो, अब मेरो कतिपय मेरो
2: यहाँले पठाउनु भयो नि जस्तो हामी दुई पाङ्ग्रे चढ्छौँ तर परिवारको सबै मान्छेले सार्वजनिक गाडी चढ्छ भाडा तिर्छ सुरक्षाको कुरा छ रोड सेफ्टीको कुरा छ सबै कुरा हेर्दाखेरि त चार पाङ्ग्रे चढ्यो भने त हिसाब किताब बराबर हो भन्ने खालको कुरा गर्नुभयो यसलाई मैले जोड्न चाहेँ
3: मलाई लाग्छ कति आम्दानी छ भन्ने भन्दा पनि तपाईँले चाहिँ तपाईँको योजना के हो तपाईँको आवश्यकता के हो भन्ने नि हो मलाई लाग्छ 18-20 लाखको गाडीलाई तपाईँले डाउन पेमेन्ट गर्नु पर्यो भने 40% डाउन पेमेन्ट गर्नु पर्यो भने तपाईँ 8-10 लाख पैसा एरेन्ज गर्न सक्नुभयो भने तपाईँले नयाँ सवारी साधन चढ्न सक्नुभयो होइन अब तपाईँले त्यहाँ सँगसँगै अरू अरू अरू तपाईँले खोतल्दै जानुभयो भने तपाईँ म नयाँमा जाँदिनँ हात बसाउनलाई म अलिकति चाहिँ भन्ने पनि केही पर्छ अब हाम्रोमा त सबै नयाँ ब्रान्डेड सवारी साधनहरू हुनुहुन्छ तथापि बजारमा एज अ यो डेभलपमेन्ट प्रोफेसनल मैले के हेर्छु भने चार पाङ्ग्रे सवारी साधन 20 लाखभन्दा सस्तो विकल्पहरू पनि बजारमा छन् होइन जुन चाहिँ उहाँले खोजी गर्नुभयो भने अब कति आम्दानी छ र किन्ने भन्ने एउटा प्रश्न हो तर सवारी साधन किनेपछि कति आम्दानी गर्ने भन्ने अर्को प्रश्न हो
2: तर आम्दानीको स्रोत पनि बनाउन सकिन्छ भन्ने कुरा पनि भयो
3: डिरेक्ट एउटा स्रोत होइन अर्को इन्डिरेक्ट पनि होला नि त होइन
2: जस्तो उदाहरणको लागि
3: बुझ्ने भाषा भन्नुपर्दा म सवारी साधन मसँग चार पाङ्ग्रे सवारी साधन छ भने म मेरो परिवारलाई लिएर घुम्न जाने भएँ भने अलिकति मेरो पैसा बच्यो होला होइन त्यो पनि मेरो आम्दा समग्र मेरो फ्यामिली उसमा होइन मलाई चाहिँ अलिकति धुवा धुलो सुरक्षाको कुरा अघि मैले भनिहालेँ त्यसबाट पनि तपाईँले रिसर्चको एङ्गलबाट हेर्नुहोस् भने केही न केही बचेको अवस्था हुन सक्ला अर्को तपाईँको वेलबिङ होइन तपाईँ फ्रेस अवस्थामा गाडी चढ्नुहुन्छ फ्रेस अवस्थामा पुग्नुहुन्छ तपाईँको चाहिँ जति सोच्नु भएको हुन्छ केही कुरा हुन्छ नि तपाईँको वेलबिङको हिसाबले पनि चार पाङ्ग्रे सवारी साधन अलिकति बढी सुरक्षित र राम्रो मानिन्छ भनेर भने अब अप्रत्यक्ष हकमा इट्स अल अबाउट हजुरको मोटिभेसन तपाईँको चार पाङ्ग्रे सवारी साधन भएपछि त्यसलाई कसरी अब लिएर तपाईँ एकदमै सधैँ म घुम्छु फिर्छु भन्ने एउटा पाटो होला तर तपाईँको प्रोफेसनल करियरमा हुनु छ भने पनि
2: त्यसले तपाईँले
3: त्यसले तपाईँको करियर ग्रोथमा हेल्प गर्छ होला जस्तो लाग्छ मलाई करियर ग्रोथमा अब हेल्प गर्छ होला जस्तो लाग्छ मलाई अब सानो उदाहरणको रूपमा हेर्दा पनि तपाईँ बसेरै सवारी साधन चलाउनुहुन्छ नि होइन तपाईँ थाकिएको मान्छे अफिसबाट घर जाने बेलामा पनि अलिकति रेस्ट गर्दै गर्दै नै पुगिरहेको हुन्छ होला सवारी साधन हिँड्नु पनि राम्रो हो तर सवारी साधन चाहिँ ले तपाईँलाई वान वे अर द अदर तपाईँको वेलबिङ तपाईँको हेल्थ समग्रमा सपोर्ट गरेपछि त तपाईँ अरू त्यसले खोतल्छ होला अप्रत्यक्ष चाहिँ मैले त्यो भने त्यो भएर आम्दानीको स्रोत भन्दा पनि बढी तपाईँको इच्छा तपाईँको योजना र तपाईँको आवश्यकता
2: यसपटक अब दुई किसिमको हुन्छ अब हामीले एउटा पेट्रोलियम पदार्थबाट चल्ने र एउटा विद्युतीय गाडी भनेर चिन्छौँ इभी भन्ने छ पछिल्लो समय विश्वव्यापी रूपमा त्यसले बजारीकरण भइरहेको र नेपालमा पनि यसको उपस्थिति कति छ अहिले एक्सपोमा
3: अब नाइमाका मेम्बरहरू 36 कम्पनीहरू नाइमाका मेम्बर हुनुहुन्छ त्यो मेम्बरहरूले सबै प्रकारका पेट्रोल डिजेल इलेक्ट्रिक र हाइब्रिड सबै आयात गर्नुहुन्छ अब अहिले केही नन मेम्बर कम्पनीहरू पनि नाइमामा एक्जिबिसनमा हुनुहुन्छ समग्रमा हेर्दा सबै प्रकारका सवारी साधन यहाँनिर अहिले छन् तर अहिले मैले फेरि एज एन अडियन्सको रूपले हेर्दाखेरि अलि धेरै इभीको उपस्थिति अलि धेरै हो कि भन्ने देखिन्छ तर डेटा वाइज चाहिँ मैले तपाईँलाई सायद फेरि अझै हेरेर भन्नुपर्छ किनभने उपस्थितिको हिसाबले चाहिँ अब इभी इलेक्ट्रिक भेहिकलप्रतिको हाम्रो एक्जिबिटर्सहरूको अलिकति अपेक्षा
2: उहाँहरूको
3: एनालिसिस भनौँ न अब सायद उहाँहरूको एनालिसिस चाहिँ अब अवलोकनकर्ताहरूले इभी बढी मन पराउनुहुन्छ कि भन्ने देखिन्छ
2: अब अलिकति मैले इभीकै कुरालाई जोड्न चाहेँ यो नेपालको रोड संरचना र इभीको चाहिँ सम्भावना भविष्यमा चाहिँ यसलाई कसरी लिन सकिन्छ जिम्मेवार संस्थामा जिम्मेवार व्यक्तित्वको हिसाबले पनि
3: नाइमाले नेपाल सरकारलाई मोबिलिटी फर अलको लागि एडभोकेसी गरिरहँदा नेपालको पूर्वाधारको लागि जहिले पनि प्राथमिकतामा राखेर चाहिँ एडभोकेसी गरिरहेको छ अहिले पनि तपाईँ हेर्नुहुन्छ भने भन्सार नाका होइन तपाईँ तातो पानी हेर्नुहुन्छ कि र जब जति पनि चाइना जोडिने नाकाहरू हेर्नुहुन्छ भने बर्खाले सजिलै प्रभावित पारिदिन्छ होइन कहिलेकाहीँ महिनोसम्म पनि रोकिनुपर्ने अवस्था छ पूर्वाधार निर्माण चाहिँ हाम्रो पहिलो एडभोकेसीको प्राथमिकतामा छ अब यहाँले भनेको प्रश्नमा चाहिँ नेपालको हकमा इलेक्ट्रिक भेहिकल प्राथमिकतामा नेपाल सरकारले त्यत्तिकै राखेको छैन त्यत्तिकै सब्सिडीहरू दिएको छैन नेपाल सरकारले जुन एउटा जुन लेभलमा एनालिसिस गरेर त्यो हिसाबले हेर्दा नाइमाले त्यसलाई सराहना नि गरेको छ नेपाल सरकारले ल्याएका यी इलेक्ट्रिक भेहिकलप्रतिका नीतिहरूलाई नाइमाले आधिकारिक विज्ञप्ति मार्फत नै प्रशंसा गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ र त्यो खालको पोलिसीहरू चाहिँ स्थिर हुनुपर्छ पूर्वानुमान योग्य हुनुपर्छ भनिएको छ केही वर्ष अगाडिसम्म इभी गाडी किन्दा तपाईँलाई 20% डाउन पेमेन्ट गर्दा पाइन्थ्यो अहिले फेरि 40% डाउन पेमेन्ट गर्नुपर्ने भयो नाइमाले नेपाल राष्ट्र ब्याङ्कसँग चाहिँ होइन, 20% डाउन पेमेन्ट गर्दै गर्दाखेरि यो गाडी किन्ने अवसर दिनुहोस् जनतालाई, ताकि सबैले एउटा मोबिलिटी फर अल हुन्छ भन्ने कुरा। तर अहिले मैले अघि पनि भने डाँडा पाखामा अहिले पनि पहाड भित्तामा हाम्रा इलेक्ट्रिक गाडीहरू पुगिरहेका छन्, होइन, चार्जिङ स्टेसनहरू, चार्जिङ पूर्वाधारहरू निर्माण पनि भइरहेका छन्, ठुला गाडीहरू पनि आइरहेका छन्, नाइमा मेम्बरहरूले ल्याइरहनु भएको छ, ठुला ठुला इलेक्ट्रिक ट्रिपरहरू र इलेक्ट्रिक बसहरू ठुला ठुला पनि आइसकेका छन्। यो अवस्थामा चाहिँ अहिले यहाँले सोधेको प्रश्नमा चाहिँ म कसरी भन्छु भने, नेपाल सरकारको लागि एउटा ठुलो चुनौती अब के छ भने, व्यापारीहरू त तयारी भइसक्नुभयो, अब सरकारले त्यो पूर्वाधार निर्माणमा बढी ध्यान दिनु,
4: उपभोक्ता पनि तयारी छन्, व्यापारी पनि तयारी छन्, पूर्वाधारको कुरा संरचना
3: हजुर,
4: त्यसभित्र के के पर्छ आवश्यक
2: विद्युतीय गाडीका लागि आवश्यक संरचनाहरू पूर्वाधारहरू?
3: पहिलो कुरा त सबै किसिमको सवारी साधनलाई सुरक्षित रोड चाहियो, होइन, हामीले रोड त पुर्यायौँ तर हेर्नुहोस् एक दिनमा 7-8 औसतमा मान्छेहरू सडक दुर्घटना भएर मृत्यु भइरहेको तथ्याङ्क छ, 7-8 त्यो मर्ने मान्छेहरूको एनालिसिस अझै हुन बाँकी छ। मलाई लाग्छ धेरै जसो युवा पुस्ता नै हुनुहुन्छ, किनकि बढी मोबिलिटीमा इङ्गेज हुने पुस्ता युवा पुस्ता छ। एक दिनमा 7-8 मान्छे गुमाउनु पर्ने हो त, त्यो त कति गम्भीर कुरा हो। हामी भन्छौँ कर्णालीका हाम्रा हुम्लाको दारमा पुगेका थिएँ, म फर्केर आउँछु कि आउँदिनँ जस्तो लाग्यो, किनकि बाटो त्यस्तो पहिरोले लाने, त्यति त्यस्तो बाटो बनाउनु भन्दा त बरु थोरै बाटो बनाऊँ, सुरक्षित बाटो बनाऊँ भन्छु म व्यक्तिगत रूपमा, होइन। त्यो भएर पहिलो चाहिँ पूर्वाधार निर्माण चाहिँ सबै किसिमको सवारी साधनको लागि हुनु पऱ्यो। अब इलेक्ट्रिक भेहिकलको लागि फोकस हुँदाखेरि चार्जिङ स्टेसन्सहरू हुनु पऱ्यो, र अर्को चाहिँ ह्युमन रिसोर्सको पूर्वाधार पनि हुनुपर्छ। अब किनभने भर्खर त अहिले नयाँ छन्, तर त्यो अलिकति बिग्रियो भने त्यसको टेक्निकल पार्टमा बनाउने, त्यसको मेकानिक्सहरू अथवा त्यो चाहिँ टेक्निकल पर्सन्सहरू चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ, र नाइमाले त्यो खालका क्यापासिटी बिल्डिङ तालिमका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको छ।
2: जसरी अहिले पेट्रोल पम्प छ्यापछ्यापी हामीले सहजै पाउँछौँ सबै ठाउँमा, बाटोको एक्सेस पुगेको ठाउँमा, त्यसै गरी चार्जिङ स्टेसन पनि त्यही मात्रामा आवश्यक होला नि, अब यो विद्युतीय गाडीहरू बढ्दै गयो भने त
3: होइन र भनेर, यो त जग जाहेर छ नि, होइन, झट्टै त देखिन्छ, धेरै ठाउँमा भइरहेको देखिन्छ, तर के हो भने अलिकति अध्ययन गरेर, होइन, पेट्रोल पम्पकै पनि त अब कति किलोमिटरको बिचमा राख्नुहुने कि नहुने भन्ने हुँदो रहेछ, होइन, त्यसको रिस्क एनालिसिस होला, कहीँ कहीँ अलिक बाक्लै पनि देखिन्छ, कहीँ अलिकति कहिलेकाहीँ हामी अलिक दूर दराजमा भनेको ठाउँमा नभेटिन पनि सकिन्छ, त्यो बोतलको पेट्रोल गाडीमा हालेर तपाईँको इन्जिनलाई असर पर्ने काम पनि भइरहेको हुनसक्छ। तर समग्रमा चार्जिङ पूर्वाधार निर्माण गर्ने क्रममा अध्ययन गरेर कतिको स्टेसनमा राख्नुपर्ने हुन्छ, कुन खालको राख्नुपर्ने हुन्छ, त्यो आफैमा भोलि ह्याजर्ड हुनसक्छ कि सक्दैन, त्यसको लागि टेक्निकल म्यान पावर कति तयार हुनुपर्ने हो भन्ने चाहिँ हुनुपर्छ होला। तर उत्साहजनक ढङ्गले प्रगति चाहिँ भइरहेको देखिन्छ, किनभने म दिक्तेल जाँदा इलेक्ट्रिक गाडी चढेर जान्छु, म ताप्लेजुङ जाँदा इलेक्ट्रिक गाडी चढेर गएको छु, होइन, त्यो अर्थले तपाईँ हामीले हेर्दाखेरि पूर्वाधारहरू बढ्ने क्रममा छन्, तर अलि सुरक्षित बलियो र दीर्घकालीन सस्टेनेबल टाइपको बनाउनु पर्यो, ताकि नयाँ हुन्छ त सबैले काम गर्छ, होइन, भोलि भन्ने मलाई लाग्छ है, जो चार्जिङ स्टेसनको कुरा होस् या नयाँ टेक्नोलोजीको भेहिकलको कुरा होस्, र यो सँगसँगै हाइब्रिड भेहिकल्सहरू पनि अहिले हजुर, अब हाइब्रिड भेहिकल्सको पनि विभिन्न क्याटेगोरी हुँदो रहेछ। अब म त्यसको टेक्निकल पर्सन नभएको हुनाले मैले डिटेल भन्न नसकौँला तपाईँलाई, तर हाइब्रिड भेहिकल चाहिँ तपाईँको गुर्दा गुर्दै चार्ज हुनेदेखि लिएर पेट्रोलबाट पनि चल्ने र त्यसको इलेक्ट्रिक पावरबाट पनि चल्ने, दुइटै चल्ने, अलिकति त्यो पनि अहिले आइरहेका छन्, तपाईँको हाम्रै प्रदर्शनीमा पनि छन्, तपाईँले त्यसको बारेमा अलिकति अध्ययन गर्न सक्नुहुन्छ, जनतालाई देखाइदिन सक्नुहुन्छ। मैले अघि नै भनेकै दोहोऱ्याउँछु, व्यापारी समुदाय पनि रेडी छ, उपभोक्ता त झन् उत्साहित हुने नै रह्यो जहिले पनि नयाँ प्रोडक्ट आउँदा, तर राज्यले पूर्वाधार ह्युमन रिसोर्स डेभलपमेन्टमा लगानी, ताकि अहिले पनि खास वर्कसपहरूमा मूल इन्जिनियरहरू या टेक्निसियनहरू हेर्नुहोस् सबै ठाउँमा नेपाली हुनुहुन्न, हामीले विदेशीहरूलाई पनि रोजगार दिइरहेका छौँ यहाँ, भने हाम्रो युवाले अलिकति बल गर्ने हो भने त्यो खालको रोजगारी यहीँ पाउन सक्छ, र आफ्नो परिवारसँग बसेर समाजको सामाजिक सन्तुलनलाई योगदान दिएर देशमै स्वरोजगार हुनसक्छ या रोजगार हुनसक्छ भन्ने चाहिँ मेरो व्यक्तिगत बुझाइ हो।
2: हाम्रो साथमा हुनुहुन्छ राजकुमार तुलालज्यू, कार्यकारी निर्देशक, उहाँ चाहिँ नाइमाका कार्यकारी निर्देशक, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर एसोसिएसन। अन्त्यमा यो जुन मेला छ नाइमा मोबिलिटी एक्सपो 2026 चाहिँ गाडीको बिक्रीसँगै अरू आर्थिक गतिविधिहरू चाहिँ कति चाहिँ देखिन्छ बजारमा, के कुरामा चाहिँ यसले सहयोग गर्छ आर्थिक गतिविधि चलायमान बनाउनका लागि, होइन? मानिसहरू आगमन भए पछाडि त्यहाँभित्र अरू पनि व्यावसायिक गतिविधिहरू भइराख्यो होला।
3: अब यो चाहिँ बडा राम्रो प्रश्न, धेरैले नोटिस नगरेको, तर यो बडो अनौठो लाग्छ मलाई पनि। यसो करिब म एक वर्ष प्लसको नाइमामा मैले यो एक्सपो, दोस्रो एक्सपो अहिले मैले चाहिँ एज ए सचिवालयको हिसाबले मैले हेरिरहेको छु। यो एक्सपोमा तपाईँ यो यो स्टल्सहरू निर्माण गर्ने क्रममा तपाईँ आउनुभएको भए करिब 500 मान्छेले यहाँ एकैचोटि काम गरिरहनु भएको थियो कम्तीमा एक हप्ता।
4: रोजगारीको कुरा पनि भयो,
3: होइन? सट्टम होला। तर त्यो मैले यसो सोचेको हो, यो त होइन। अनि हेर्नु न, योसम्मको त्यस्तो भिकुटी मण्डलको त्यो त्यति आकर्षक थिएन नि त्यो, होइन? अहिले हेर्नु त चट्ट त्यो सिँगारिएको छ। अब त्यहाँभित्र हाम्रा फुड पार्टनर्सहरू हुनुहुन्छ, हामीसँग चाहिँ ब्याङ्किङ पार्टनर्स, इन्सुरेन्स पार्टनर्स हुनुहुन्छ, टेक्नोलोजी पार्टनर्स हुनुहुन्छ, एजुकेसन पार्टनर हुनुहुन्छ, खल्ती बाई आइएमए हाम्रो टिकेटिङ पार्टनर हुनुहुन्छ, जति पनि एसोसिएटेड हुनुहुन्छ, चार्जिङ पार्टनरै हुनुहुन्छ हामीसँग, अनि जति पनि एसोसिएटेड हुनुहुन्छ त्यो सबै बिजनेस नै इन्हान्स गरिरहनु भएको छ हाम्रो वान। यसको मल्टिपल डाइमेन्सन्स त यहाँले अझ अर्को अझै रिसर्च गर्नुभयो भने तपाईँको लागि अर्को एउटा चाहिँ एउटा खोजको विषयवस्तु हुनसक्छ। कतिपय अथवा अझ धेरै एक्जिबिटर्सहरूले विदेशी पाहुनाहरूलाई बोलाउनु भएको छ आफ्नो कम्पनीको, होइन? उहाँहरू यहाँ बस्नुहुन्छ, होटलमा बस्नुहुन्छ, लोकल मोबिलिटी हुन्छ, उहाँहरू यहाँ आउनुहुन्छ। नाइमाले तपाईँको भारतबाट 3 विज्ञहरू बोलाइरहेको छ यो ब्याट्री रिसाइकलर र एथनोल ब्लेन्डिङको प्यानल डिस्कसन लर्निङ सेसन्सको लागि। इन्टरनेसनल भिजि अरू अरू हाम्रो अरू विज्ञहरू पनि एक दुईजना आइरहनु भएको छ। एकातिर स्पोन्सर्सहरूले गर्ने आफ्नो चाहिँ खर्च र उहाँको ट्रान्जेक्सनको कुरा रह्यो, अरू चाहिँ त्यहाँभित्र हुने फुड पार्टनर्सको त्यहाँको कुरा रह्यो, होइन? र अर्को चाहिँ तपाईँको प्रत्येक ब्रान्डले जुन एउटा स्टल डेकोरेट गरेर सजाएको छ त्योसँग एसोसिएटेडको मान्छेहरू हेर्नुहोस् न, त्यो प्लेटफर्म बनाउने एउटा कुरा रह्यो, त्यसको त्यहाँभित्र डिजिटल डिस्प्ले गराउने टिम छुट्टी आउँदो रहेछ, त्यो मोडलिङ गर्ने छुट्टी आउनुहुँदो रहेछ, उहाँहरूको ब्रान्ड एम्बेसडर हुनुहुन्छ छुट्टी हुन्छ, त्यसको मल्टिपल ढाँगामा फैलिएर जाँदाखेरि त्यहाँ त बिजनेस जोडियो, एसोसिएटेड बिजनेस जोडियो। त्योबाट डिमान्ड साइडबाट एउटा यो एक्सपो देखिन्छ, एकदम नेपालको सबैभन्दा ठुलो एक्सपो र प्रिमियम फिलिङ जो पनि आउनुहुन्छ। तर सप्लाई साइडबाट हेर्दाखेरि यसको मल्टिपल बिजनेसका डाइमेन्सन्सहरू छन् र सप्लाई साइडबाट हेर्दा यो ठुलो जिम्मेवारी पूर्वक र धेरै ठुलो योजनाबद्ध ढङ्गले गरेर गरेको एउटा चाहिँ एउटा परिश्रमको फल जस्तो हो यो एक्सपोजिसन।
2: यस वर्ष यो एक्सपोबाट कति जतिको आर्थिक गतिविधि हुने आकलन छ, अनुमान छ? अघिल्लो वर्ष पनि यहाँहरूले सम्भवतः त्यो आयो होला, कति आर्थिक क्रियाकलाप हुन्छ यसको प्रत्यक्ष?
3: अब यो अलिक ट्रिकी हुँदो रहेछ यो सर। जस्तो एक्सपोमै मान्छेले गाडी खरिद गर्नुहुन्न, एक्सपोमै आएर टेस्ट ड्राइभ गर्नुहुन्न। एक्सपो भनेको सम्बन्ध विस्तार गर्ने, तपाईँलाई आफ्नो उपयुक्त सवारी साधन
4: सकेपछि
3: बुझ्ने र तपाईँले निर्णय पनि लिन सक्नुभयो। निर्णय लिइसकेपछि ल यो सवारी साधन मेरो लागि उपयुक्त रहेछ, अब म यो लिन्छु भनिसकेपछि अब तपाईँको कम्पनी र तपाईँको बिजनेस सम्बन्ध विस्तार भयो। कम्पनीले तपाईँलाई सहजीकरण गर्नुहुन्छ, टेस्ट ड्राइभको बन्दोबस्त गर्नुहुन्छ, तपाईँले थोरै टोकन पैसा, टोकन बैना भन्छौँ होइन हामी, यसलाई चाहिँ केही पैसा उहाँ तपाईँले छोडेर चाहिँ बुक गर्नुहुन्छ अनि जानुहुन्छ। अब तपाईँले त्यो गाडी भोलि किन्दाखेरि तपाईँको त्यो त्यो चाहिँ त्यो लिड जेनेरेसन के कमर्सको भाषामा होइन, त्यसलाई चाहिँ हाउ इट टर्न्स इन्टु बिजनेस भन्ने कुराले चाहिँ निर्धारण गर्ने भन्छ। यो तपाईँको लामो प्रक्रिया, यसमा ठुलो रिसर्च गर्नु पऱ्यो, होइन? कतिले चाहिँ तपाईँको बुक गर्नुभयो अनि कतिजनाले पछि त्यो किन्नुभयो भन्ने कुरा। तर हामीले क्वालिटेटिभली हेर्दाखेरि कति उत्साहित ढङ्गले मान्छेले बुक गरिरहेको छ, कति उत्साहित ढङ्गले मान्छेले चाहिँ पर्खिरहेको छ। कतिपय ब्रान्डहरूलाई यहाँ तपाईँ हेर्नुहुन्छ भने कुर्नु परेको छ, गाडी आइपुग्न अझै केही समय लाग्नेवाला छ, तर उहाँहरूले ल म यो लिएरै छाड्छु, मेरो लागि ल्याइदिनुहोस् भन्ने पनि देखिन्छ। हामीलाई एज अ सचिवालयमा धेरैजनाहरू आउनुहुन्छ, कुन गाडी उपयुक्त भनिदिनु पऱ्यो अथवा अन्य केही रिक्वेस्ट लिएर हामी पठाउँछौँ एक्जिबिटर्सहरूकैमा। तपाईँको चोइस हो यो, तपाईँलाई हामीले कुनै रेकमेन्ड गर्दैनौँ तर ठाउँ दिन्छौँ चोइस गर्ने भनेर। त्यो अर्थले कारोबारको हिसाबले हेर्दा पोहोरभन्दा डेफिनेटली हाम्रो 1.5 बढी ठुलो हुन्छ हाम्रो अपेक्षा। पोहोर हाम्रो 1,00,000 अवलोकनकर्ताको अपेक्षा गरेका थियौँ भने अहिले चाहिँ कम्तीमा पनि हामीसँग 1.5 लाख अवलोकनकर्ताहरू आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। र पहिलो दिनको उत्साहजनक उपस्थिति करिब 29,000 प्लस व्यक्तिहरू हिजो आउनुभयो, त्यसले हामीलाई के देखाउँछ भने ओहो हाम्रो चाहिँ हाम्रो आकलन पुरा हुने रहेछ भने। कारोबारको हिसाबले जति धेरै दर्शकहरू आउनुभयो, हाम्रो अर्को क्वालिटेटिभ एनालिसिस के छ भने क्वालिटी अवलोकनकर्ताहरू आउनुभएको छ, सिरियस बायर्सहरू धेरै आउनुभएको छ। सोध्ने बुझ्ने र टोकन पेन छोडेर जाने त्यो अर्थले कारोबार पोवरभन्दा डेफिनेटली बढ्नेछ. फिगरमा चाहिँ यहाँले अरू रिसर्च गर्नुपर्छ होला.
2: हस् यहाँलाई धेरै धन्यवाद समय र कुराकानीको लागि.
3: हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल. उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु. नमस्कार.

0: नयाँ बाटो बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888-98-92-12-35-88-8
10: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
11: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रोल्पामा पहिरोमा परी दुईजनाको ज्यान गयो, दुईजना गम्भीर घाइते, 10 जना पुरिएको आशंकामा खोजी चल्दै। आजदेखि 44 जिल्लामा सुफत मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रुपियाँसम्म छुट। विश्व अङ्गदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै, कानुनी व्यवस्था भए पनि अङ्गदान गर्ने चलन कम। अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्लुएचओको आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी। र पिएससीलाई लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थबाङ गाउँपालिका 5 बोटलबारामा पहिरोले 6 घर गोठहरू पुरिँदा अरू 10 जना बेपत्ता छन्। हिजो बेलुकी 9 बजेतिर खसेको पहिरोमा परि 18 वर्षीय शान्तिपुन मगर र 60 वर्षीय कमल बहादुर पुन मगरको ज्यान गएको प्रहरले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। अत्यन्तै अप्ठ्यारो ठाउँ भएकाले उद्धारमा कठिनाई भइरहेको र घटनाको थप विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुफत मूल्य पसल यस वर्ष भने झण्डै 1 महिना अघि नै सञ्चालनमा ल्याउने लागेको छ। उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुफत मूल्य पसल सञ्चालन गर्न लागेको छ। कम्पनीको 7औं वार्षिक उत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउन लागेको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्य समेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुफत मूल्य पसल सञ्चालन गर्न लागि कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि सुरु हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्छ।
1: पुरा समाचार। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
16: सचेत बनाऊ।
17: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी,
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
13: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
15: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
2: नेपाल सरकार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा

0: फाट्ने वा पहिल्यै फाटेको छ भने ताजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञान।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
10: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
16: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
17: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
16: किन हो सन्यास लिने? बरु जाउन हिँड, फकाउन जाउन हिँड। हजुर,
17: आफूले लागेको माया त तरक तरक छ।
16: किन तनाव लिइरहेको छ? हिँड्न फकाउन जाउन हिँड।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनाबारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी।
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फाइनल्ली हाम्रो भेट भयो है, तिमीलाई लिन आएको।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए, के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले पनि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।

0: म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Mua. Mua. No, no, no. Eta na awai buari. Talai basa. Chhatchut nagar. Aaja kati din re?
1: 3 din bhayo.
0: Timlai thaha chha ri na? Ajai pani dherai thau ma mahinawari bhayeka 5 din ma farak farak byabahar garincha. Katai ghar bahira rakhincha. Katai chai ghar bhitrai farak byabahar garincha.
1: Kehi hunna mua. Chune na hune haina ke? Safa gare bhayihalyo ni.
0: आ जेसुकै भन म छौँजेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नु भयो भने त कारबाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठीक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउनु विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन

0: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
1: सुन केटी, हो प्राइज पनि 3 लाख रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
2: दरो जवाफ दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
3: खै त त्यो जीवेश भाइ,
2: ओइ छुटेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
5: यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यस्तै पनि गीत गाउँछ र?
6: मिनुलबाट सुन्नु भएको छैन? ससुराली जाने सुने छैन? कराई धोइदेऊ न, सुने छैन?
4: अनि राग बोका नि अलि सम्हालेर है,
0: हेरौला
1: मुख सम्हालेर बोल्नी।
7: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
0: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: your number.
1: Hold on a sec. Bye.
2: ए दाई पक्नुस् त पक्नुस्। के गर्नुभएको?
3: ले देख्नु भएन, औषधि हालेको।
2: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ।

अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क 98513893787।

0: সানিমা রিলায়েন্স লাইফ ইন্স্যুরেন্স খুলে রাজিও
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ सुखमय जीवन बिताउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यति पछि आएर पनि मलाई खबर दिनुभयो, अर्कै होला नि हजुरको बोल्ने मान्छे।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
18: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
0: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
0: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समूहका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
10: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
11: अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
12: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
13: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड
17: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
18: लो किन नि, के भो सन्चो भएन?
17: हैन, यतिकै जानै मन लागेन।
18: यतिकै पनि हुन्छ?
17: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
18: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
19: नमस्ते, कति कामले पाल्नु भयो?
18: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
20: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
23: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
16: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
16: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
16: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
8: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार

0: विज्ञापन बो
1: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनाबारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारत रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867767469 र 9703984099

0: कमाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ।

0: डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तोल हेरौँ।
0: हजुर।
1: ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर सत्रकी लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
1: नेपाल सरकार विज्ञापन बोर्ड
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
14: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
14: सचेत बनाऊ
15: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
16: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
17: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
17: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: विश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
1: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सेतो प्लास्टिक को बोतल में घाम में राख्ने औषधी राखी पानी लाई निर्मलीकरण करने विधि होनी काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनु पर्छ खाने पानी सधैं छोपेर राख्नु पर्छ नि
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: मानसिक स्वास्थ्य समस्या का लक्षण
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्म दर्ता दिनुस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: ए पहिला कसैले भनेनन्
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
7: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
10: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस् व्यक्ति वा संस्थालाई
11: हामी
10: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
11: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
12: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
13: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यताउता यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
5: के भयो? केको हल्लाखल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
13: नेपाल सरकार, विज्ञान।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
16: लो किन नि के भयो सन्चो भएन
15: होइन यतिकै जानै मन लागेन
16: यतिकै पनि हुन्छ
15: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
16: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
17: नमस्ते कति कामले पाल्नु भयो
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
17: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
15: हस् म्याडम
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
0: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुआ, मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
2: नेपाल सरकार, विज्ञापन।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनियोको प्रभाव बढ्ने चिन्ता।
0: 5 महिनापछि स्वदेश फर्केका काङ्ग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन नेता नभई नागरिक बनेर फर्किएको भनाई।
1: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन। वर्षैभरि छुट पाउने, ग्यासको अभाव कारण बालबालिकाको हेरचाह गर्न समेत कठिनाई बनेको सर्वसाधारणको गुनासो।
2: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो ग्यास पाउँदैन।
0: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
1: र 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2,00,00,000 कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटल 12 गैराती गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 जना पुगेको छ। अरू 5 जनाको अवस्था थाहा हुन सकेको छैन। सशस्त्र प्रहरीका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुनमगर, 65 वर्षीय कमल बहादुर पुनमगर, 40 वर्षीय जुन कुमारी पुनमगर, 9 वर्षीय असीम पुनमगर, 6 वर्षीय अशोक पुनमगर, 75 वर्षीय दलबहादुर पुनमगर र 71 वर्षीय मनरखी पुनमगर हुनुहुन्छ। ज्यान गुमाउने मध्ये 1 महिला र 2 पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा मान्डवी गाउँपालिका माडी खोलाको किनारमा फेला परेको हो। अहिलेसम्म अवस्था थाहा हुन नसकेका स्थानीय बासिन्दामा 80 वर्षीय अजम्बर पुनमगर, 78 वर्षीय बलबहादुर पुनमगर, 72 वर्षीय लीलबहादुर पुनमगर, 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला पुनमगर रहनु भएको छ। पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुनमगर र 25 वर्षीय सञ्जय घरतीमगरलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
1: यसैबीच अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रङ्गाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङको घोराई, अर्घाखाँची, नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राति देशका अरू धेरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ।
0: नेपालमा यो वर्षको मनसुन आधा अवधि पुरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन 1 देखि अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झन्डै 80% हो। मनसुन सुरु हुनुअघि अर्थात् प्री मनसुनमा पहाडी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात् 13,16,000 हेक्टरभन्दा बढी भूभागमा रोपाई सकिएको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झन्डै 5%ले धेरै हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो छ। तर मनसुनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ्ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन WMOले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसतभन्दा बढ्ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसुनी वर्षा सन्तोषजनक नै रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रमा वर्षा भइरहेको र आउँदा दिनमा मनसुनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ।
1: पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्काउनु भएको छ। दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काङ्ग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, विमलेन्द्र निधि लगायत ठूलो सङ्ख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका छन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिङ्गापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्यान्ड हुँदै नेपाल आउनुभएको हो। यसैबीच स्वदेश फर्किएपछि अपिल पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुसी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसङ्ग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। देउवाले काङ्ग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै देउवा चुनदेवीमा संस्थापन इतर पक्षले खोलेको सम्पर्क कार्यालयमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पोख्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपिट भएको थियो भने उहाँको बुढानीला कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्केकाले उहाँको स्वदेश प्रीतिलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको सञ्चार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
0: सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले 2 दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ्न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तता प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केही बेर अघि बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेशसभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको असार 31 गते नेकपा एमाले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नु होला
7: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको

0: गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556493333, 4935555।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 0825656601, 9858735990, 9858131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका काङ्ग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई, हप्तामा 2 दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्था तत्काल हेरफेर नहुने, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा आजदेखि सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व सुरु हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रुपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो।
5: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झन्डै 1 महिनादेखि सर्वसाधारण सिलिन्डर ग्यासको लागि भौतारी रहँदा नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्दै आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि रित्तोहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश गेवाली।
7: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिन्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घन्टौँको पर्खाइपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिन्डर बोकेर मुस्कानसहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 3 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिन्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
8: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो ग्यास पाउँदा। सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन्छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुला बडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुला बडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउनु एकदम कठिन।

0: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनामनगरमै जागिर खानुहुन्छ। कार्यालयको आधा घन्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। चार चारवटा डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
1: पन्ध्र दिन भयो रुममा ग्यास दिएको, दुई दिन कुदेँ दाएँ, यता कतै छैन, नाम लेखाएँ तिनवटा चारवटा डिपोमा, अह केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ, सानो बच्चा छ, 10 महिना हुन लाग्यो। अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन, खाना खाना अफिस जान, बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाड पर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ त सरकारकै नालाकी बन्नै भन्नुपर्छ।
0: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घन्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
2: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भन्छ, हामीले दुःख खेपिराखेको छ, कसैले केही भने यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्ने होइन। दुई दिन लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
0: केही पहुँच भएका डिपोले एक दुई दिनको अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरूमा अहिले एक हप्तादेखि दुई हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पढ्ने संखुवा सभाका राम राईले एक हप्ता अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
3: निरन्तरलाई अर्को उपाय सोच्नु होला नि त, त्यही इलेक्ट्रिक हुनसक्छ कि अर्कै, तर ल्याउनु चाहिँ पर्ने हो। तर अघि मैले गाडी जाँदा चाहिँ गाडीमा गइरहेको थिएँ त्यही ग्यासहरू, खै त्यो कहाँ गएको, अहिले चाहिँ अप्ठ्यारो भएको छ थोरै।
0: ललितपुरको कुमारी पार्टीमा ग्यास डिलर चलाउने बिना महर्जनको डिपोमा दिनको 50-60 ग्राहक लाइन लाग्छन्, तर सिलिन्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिन्डर पुरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ। ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नु पर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नु पर्ने हो। यसको भर पर्दो जवाफ न निगमसँग छ न मन्त्रालयसँग नै।
4: हुलाक्सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले थप गति लिएको छ। हुम्ला बाहेक क्षेत्र जिल्लामा राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुलाक्सेवा विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 बढी राहदानी ढुवानी गरेकोमा 8,600 बढी सेवाग्राहीको घरमा पुर्याएको छ। यस्तै 10,38,000 बढी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमुना, स्वास्थ्य सामग्री तथा स्वास्थ्य बिमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7-अङ्कीय हुलाक सङ्केत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको विभागले जनाएको छ।
5: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कारवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाइ छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन लगायतका सङ्घ संस्थाले पनि विरोध गरेका छन्। पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने,
0: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
0: बस्ती भित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
0: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्माडेन्ट हेयर ट्रान्सप्लान्ट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा वाट्सएप वा फोन गर्नुहोस्।
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एन्ड एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-4666।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लगातार 3 कारोबार दिन घटेर 2 दिन स्थिर रहेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.81 अङ्कले बढेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्युचुअल फन्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.53 अर्ब रुपियाँको कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 3,72,00,00,000 रुपियाँमा किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आइएमई बैङ्क लिमिटेडले व्यक्तिगत गाडी कर्जामा विशेष छुट दिइरहेको छ। एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैङ्कको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैङ्कका प्रतिनिधि मन्जिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैङ्कको अहिलेको आधार दरमा न्यूनतम ब्याज दर 5.25% कायम भइरहेको छ। गाडीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 अस्ति मङ्गलबारदेखि काठमाडौँको भिरकुटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 बढी ब्रान्ड सहभागी छन् भने 40 बढी नयाँ मोडलका गाडी राखिएका छन्।
5: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा सुरु भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको 1 महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा बिहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ्ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुला पर्वको समयमा साधना, दान र पुण्य कर्मका लागि विशेष महत्त्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिङबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो 6 महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरफोर्स काउन्सिल इन्टरनेसनल एसिआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिङ्गापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्य पूर्वमा चलिरहेको अमेरिका इरान द्वन्द्वले पनि इन्चोन विमानस्थलमा यात्रुको सङ्ख्या बढेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वको कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024-25 पूर्ववर्षीय वरियतामा दोस्रो स्थानमा रहेको युएईको दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इन्चोन एयरपोर्ट कर्पोरेसनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढेको छ। विमानस्थलको तथ्याङ्क अनुसार युरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढेर 2,10,000 पुगेको छ।
5: चिनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेन्डमै 0-800 किलोमिटर प्रति घन्टाको गति हासिल गरेको छ। चिनको राष्ट्रिय प्रसारक सिसिटिभीका अनुसार हुबेईमा रहेको डोङयु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात् म्याग्नेटिक लेभिटेसन प्रविधिमा पाङ्ग्रा र ट्र्याक बीच घर्षण नहुने भएकोले गाडी हावामै तैरिए झैँ तीव्र गतिमा अघि बढ्दछ। परिचिङ्गे क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालन रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकू विमानको लन्च प्रणाली र भ्याकुम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 औं पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मङ्सिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 देखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 औं राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 औं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 औं बोर्ड बैठकले 2081 साल मङ्सिर 2 देखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 औं बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
5: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डे 4 वर्षको सम्झौतामा नेदरल्यान्ड्सको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अर्न्स ह्यापरले पद छाडे यता नेदरल्यान्ड्सको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्यान्ड्सको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसुनको पहिलो आधा समयमा सर्दर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता।
4: 5 महिनापछि स्वदेश फर्केका काङ्ग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
5: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथमूल्य पसल सञ्चालन, वर्षभरि छुट पाउने। ग्यासको अभावका कारण चाल बालबालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
4: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
5: र 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
7: मद्यपान र धुम्रपान सेवन नगरौ।
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
13: ए हो र।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
17: शुभ प्रभात गुरुआमा।
10: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
20: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
21: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
20: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: हस गुरुआमा।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।